0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश,
2: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
1: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
2: जोर्ने दुखाई, नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
1: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
2: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
2: त्यसै गरी जलौका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
1: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्ध वर्धक औषधि वितरण सेवा उपलब्ध छ।
2: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0949 421 306।

0: सिद्धिमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सन्हरुमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: അപ്പേ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കു ടി വി ബുക്കര ഇടിയോ നിക്കേ ഹത്താർ മാ സൗത
1: ગઠે બરી લઈ લઈ કોસ્કો ટીવી બોગનોની ભીટી આપને ટીવી બીગ્યું અને બનાવને જાન લાગે કોની બનાવને પુગા ઓલાટ હોય ને
0: તેથી કુરામાં પણ ચિંતા કરવાનો પડશે તો સદર મુકામ ચરીકોટ બાટ ચરી ઘ્યાંગ જાને બાટ માં રહેકો હમરાઈ ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઓ ને ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશો ને શકી ગો ને
1: એ ઓરે તીસુ ભાઈ મ પણ તીતે તીરે લાગી હાલશો ને હોય ના તે
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
4: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा, बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
5: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
5: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
5: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
5: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
5: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 0494-412-020।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
8: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
7: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: हो हाम्रो रेडियो 103.4 MHz।
1: सीआईएन को फेसबुक तथा यूट्यूब चैनल सुन्न सकिन्छ। आज 2083 साल असार 13 गते शनिवार जून 27 तारीख सन् 2026 नेपाल संवत 1146 जेठ शुक्ल पक्ष को त्रयोदशी तिथि। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। विश्वविद्यालयमा विद्यार्थीहरू बढे, व्यवस्थापन संकायमा सबैभन्दा धेरै, डेंगी संक्रमण झण्डै आधाले घट्यो, बर्ड फ्लू संक्रमण फैलिँदै,
2: नयाँ नेतृत्व छान्दै सकियो रासुपाको महाधिवेशन, कार्यगत एकताका लागि एमाले र नेकपा तयार, करिब 2700 व्यक्ति राजदूतको दौड़मा,
1: पक्राउ पर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी, मौसमी व्यापारमा पाक्लाकोट हिँडे 212 ले लिए अनुमति,
2: भेनेजुएला भूकम्पमा मृत्यु हुनेको संख्या 900 नाग्यो, अमेरिकी सेनाद्वारा इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण, यूएईले चेतावनीको गलत सन्देश पठाएकोमा सर्वसाधारणसँग माफी माग्यो,
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 को त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा अहिले समूह एच का 2 खेल हुँदै आजै पौने 9 बजे समूह जी का 2 खेल पनि हुने।
3: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा पर्याप्त मात्रामा पानी नपर्दा रोपाई प्रभावित भएको प्रसंग।
2: समयमै मनसून नहुँदा यो वर्ष 12 असारसम्म देशभर 11.33% मात्रै रोपाई सकिएको छ। विगतमा जस्तै यसपालि पनि समयमै पानी नपर्दा देशभरका किसानले रोपाईलाई तीव्रता दिन नसकेको कृषि विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार 12 असारसम्ममा सबैभन्दा बढी कर्णाली प्रदेशमा 22.8% रोपाई सकिएको छ, तर कर्णालीमा सबैभन्दा कम धान खेती हुने क्षेत्रफल मानिन्छ। त्यसैले त्यहाँ थोरै रोपाई हुँदा पनि प्रतिशतका आधारमा अन्य प्रदेशभन्दा बढ़ी देखिएको हो। कर्णालीमा यो वर्ष 43,290 हेक्टरमा रोपाई हुने अनुमान छ, त्यसमध्ये 9,875 हेक्टरमा रोपाई सकिएको हो। सबैभन्दा बढ़ी धान खेती योग्य जमीन रहेको मधेसमा भने भर्खर रोपाई शुरू भएको छ। मधेसमा अहिलेसम्म 5% मात्रै रोपाई भएको विभागले जनाएको छ। मधेसका 8 जिल्लामा 383,150 हेक्टरमा रोपाई हुने अनुमान छ, त्यसमध्ये 19,150 हेक्टरमा मात्रै रोपाई भएको छ। त्यस्तै कोशी प्रदेशमा समेत न्यून 8.3% मात्रै रोपाई सकिएको छ। कोशीमा 2,76,387 हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ, त्यसमध्ये 22,815 हेक्टरमा मात्रै रोपाई भएको छ। बागमतीमा हालसम्म 12.6% रोपाई सकिएको विभागले जनाएको छ। बागमतीमा 1,14,524 हेक्टरमा रोपाई हुने अनुमान का अनुसार हालसम्म 14,420 हेक्टरमा मात्रै रोपाई भएको छ। यता जलवायु परिवर्तनको बढ़दो असरका कारण समयमै र पर्याप्त मनसून नहुने प्रविधि बढ़दै गएपछि कृषि अनुसन्धान परिषद नागले सुक्खा सहने धानको जात विकास गर्न थालेको छ। नागले सुक्खा 1, 2, 3, 4, 5 र 6 डुबान सहन सक्ने सावा मसुली सब 1 र सिंहङ सब 1 तथा सुक्खा तथा डुबान दुवै सहन सक्ने बहुगुणी 1 र 2 जात विकास गरी किसान स्तरसम्ममा प्रयोग गर्न प्रोत्साहन समेत गरिरहेको जनाएको छ। यता विगत 6 वर्षमा 72,000 हेक्टर खेतीयोग्य जमीन रहेको कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 आर्थिक वर्ष 2082-83 82,043 हेक्टर खेतीयोग्य जमीन घटेको देखाइएको छ। धानको उत्पादन भने सामान्य बढ़ेको तथ्याङ्कले देखाएको छ। तीव्र शहरीकरण, औद्योगिक जग्गाको खण्डीकरण, बसाईसराई बाँझो जग्गा बढ़दै जानु, सिंचाईको अभाव र जलवायु परिवर्तन, बढ़दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति र अभाव हुँदा खेतीयोग्य जमीन क्रमशः घट्दै गएको पनि विभागको तथ्याङ्कमा उल्लेख छ।
1: अब राजनीतिक प्रसंग. राष्ट्रीय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ. पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वागले निर्विरोध निर्वाचित हुनुभएको हो भने अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्. लामिछाने संस्थापक सभापति हुनुहुन्छ. अर्थमन्त्री समेत रहेका वागले यसअघि पनि उपसभापति हुनुहुन्थ्यो. उहाँ 2079 आम निर्वाचनपछि रासोपासँग जोड़िनु भएको हो. महिला उपसभापतिमा सोभिता गौतम विजयी हुनुभएको छ. विद्युतीय भोटिङ मेसिन र प्रवासका प्रतिनिधिले अनलाइन मार्फत शुक्रबार हिजो गरेको मतदानमा गौतम 89 मत ल्याएर निर्वाचित हुनुभयो. उहाँको निकटतम प्रतिस्पर्धी सीमा कार्कीले 572 मत पाउनुभयो. कानून मन्त्री समेत रहेका गौतम यसअघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो. महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ. महामन्त्रीमा उहाँले 673 मत ल्याउँदा प्रतिस्पर्धी मनिष झाले 346, गणेश कार्कीले 169 र सागर ढकालले 139 मत पाउनुभयो. आचार्य पार्टी नेतृत्वसँग नजिक रहेर काम गर्दै आएका नेता हुनुहुन्छ. उहाँले पार्टीको विधान संशोधन समितिको नेतृत्व समेत गर्नुभएको थियो. खुला सहमहामन्त्रीतर्फ 471 मत ल्याउँदै असीम शाह र 410 मत सहित हरि ढकाल निर्वाचित हुनुभएको छ. दुई सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा रमेश प्रसाई, यज्ञमणि नेउफाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम र राजीव खत्री, विजय जैरू र हिमेश पन्त पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो. महिला सहमहामन्त्रीमा 737 हुनुभयो. आचार्य पार्टी नेतृत्वसँग नजिक रहेर काम गर्दै आएका नेता हुनुहुन्छ. उहाँले पार्टीको विधान संशोधन समितिको नेतृत्व समेत गर्नुभएको थियो. खुला सहमहामन्त्रीतर्फ

0: प्रिमा जुली यादव, जमुना शर्मा विदुषी, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मा रहनु भएको थियो। रासोपाको विधानमा सभापति सहित 19 पदाधिकारी रहने व्यवस्था छ। 7 जना महाधिवेशनबाट निर्वाचित भएका छन्। 12 पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्था छ, जसमा वरिष्ठ नेता 1, उपसभापति 1, महामन्त्री 1, सहमहामन्त्री 2, प्रवक्ता 1, सहप्रवक्ता 3, कोषाध्यक्ष 1, सहकोषाध्यक्ष 2 मनोनित गरिने। वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह निश्चित भइसक्नु भएको छ। मनोनित गरिनेहरूमध्ये कम्तीमा 4 जना महिला हुने बताइएको छ। 79 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। 51 भने मनोनित गर्ने व्यवस्था रहेको छ। महामन्त्रीमा निर्वाचित हुनुभएका आचार्यले अब नयाँ पार्टी भन्दै गल्ती गर्ने छूट नरहेको र आफूहरू सचेत हुने बताउनु भएको छ भने सभापति लामिछानेले रासोबाबाट कोही पनि भयभीत हुनु नपर्ने र लोकतन्त्रको पक्षमै आफूहरू रहेको र परिपक्व हुँदै अगाडि बढ़ने पनि प्रतिबद्धता जनाउनु भएको छ। यसैबीच 7 वर्ष अघि एउटै पार्टीबाट विभाजित भएका नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि कार्यगत एकतातर्फ अगाडि बढ़ेका छन्। दुवै दलले लोकतन्त्र, संविधान र वाम आन्दोलनमाथि देशभित्र तथा बाहिरबाट चुनौती बढ़ेको निष्कर्ष निकाल्दै कार्यगत सहकार्यको आवश्यकता महसुस गरेका हुन्। गत 12 फागुनको निर्वाचनमा कमजोर परिणाम आएपछि दुवै दल र नेतृत्व दबावमा रहेका छन्। 2074को एकताबाट उपलब्धिको शिखरमा पुगेर 2077को विभाजनपछि अकल्पनीय गम्भीर क्षति बेहोरेका दुवै दल वाम दल एमाले र नेकपा आसन्न स्थानीय तह निर्वाचनलाई समेत ध्यानमा राख्दै कार्यगत एकताको गृह कार्यमा जुटेका हुन्। कार्यगत एकता नजिकिएको ओलीको इन्टर्नल ब्रिफिङपछि प्रचण्डले भने जीवनकै अन्तिम क्रमभंग गरेर पनि वाम एकता अघि बढ़ाउन लागेको र यसमा विश्वास गर्नको लागि नेता कार्यकर्ताहरूलाई अनुरोध गर्नुभएको छ। एमाले अध्यक्ष ओलीले गत मंगलबारको सचिवालय बैठकमा एमाले र नेपालका अरू कम्युनिष्ट पार्टीहरूलाई समाप्त पार्न कतिपय विदेशी शक्तिहरू लागेको दावी गर्दै नेकपासँगको सम्भावित कार्यगत एकताको औचित्य पुष्टि गर्ने कोशिश गर्नुभएको थियो। एमाले नरूचाउने वाम आन्दोलन नरूचाउने कतिपय बाह्य शक्तिहरूका कारण वाम आन्दोलन खतरामा परेको उहाँले टिप्पणी गर्नुभएको थियो।
1: परम्परागत रूपमा सीमा पार व्यापार गर्दै आएका दार्चुलाको ब्यास गाउँपालिका क्षेत्रका व्यापारी चीनको तिब्बत स्थित ताक्लाकोट पुगेका छन्। मौसमी व्यापारका रूपमा भए पनि स्थानीयले पुस्तौंदेखि ताक्लाकोटमा व्यापार गर्दै आएका छन्। यस वर्ष पहिलो पटक दार्चुलाबाट व्यापारी टोली ताक्लाकोट पुगेको स्थानीय प्रशासनले जनाएको छ। 2082 कार्तिक अन्तिम साता बन्द भएको नेपाल चीन टिंकर नाका यस वर्ष असार दोस्रो सातादेखि दार्चुलाका स्थानीयका लागि खुला गरिएको हो। स्थानीय प्रशासनले उपलब्ध गराएको नेपाल चीन प्रवेश अनुमति पत्रका आधारमा जिल्ला स्तरभित्रका नागरिकले ताक्लाकोटसम्म प्रवेश पाउने व्यवस्था गरिएको छ। कोरोना महामारीका कारण केही समय रोकिएको सीमा पार व्यापार सन् 2024 पुनः सञ्चालनमा आएको थियो। यस वर्ष पहिलो पटक व्यापारी सहित 62 जनाको टोली टिंकर नाका हुँदै ताक्लाकोट प्रवेश गरेको टिंकर स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीले जनाएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा ब्रोइलर कुखुरामा प्रयोग हुने एन्टीबायोटिक व्यवस्थापनको लागि सरकारी पहल शुरू।
2: स्वास्थ्य विभागले चाहिँ एन्टीबायोटिक प्रयोग जथाभावी नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस्, डाक्टरको एउटै बुझाइ होस् भनेर ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौं।
1: पक्राउ पर्नु अघि उपस्थितिका लागि सूचना दिनुपर्ने कानून बनाउने तयारी, करिब 2700 व्यक्ति राजदूतको दौड़मा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्यूटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01 54 21 708 01 54 21

0: 443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिरतामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल पानीसोर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको 2 महिना पुगिसक्यो, तर केही होल्डिङ सेन्टरमा रहेका बालबालिका अझै विद्यालय जान पाएका छैनन्। होल्डिङ सेन्टरका बालबालिका कोही स्कूल बाहिर कोही भनाविहीन शीर्षकमा समर्पण श्रीले खबर लेख्नु भएको छ। त्यस्तै मित्रपृष्ठमा विश्वविद्यालयमा विद्यार्थी बढ़े व्यवस्थापन संकायमा सबैभन्दा धेरै शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुदीप कैनी लेख्नु भएको छ। विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढ़ेर 30 पुगेको छ। मुलुकभर आंगिक र सम्बन्धन प्राप्त गरी 1,608 क्याम्पसहरू त्यस्तै पक्राउ गर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। जघन्य वा गम्भीर बाहेकका अपराधका आरोपीलाई पक्राउ गर्नुपूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रावधान राख्न लागि हो। त्यस्तै मित्रपृष्ठमा चिया उद्योगको खुले पनि निर्यात अन्यलमय शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
4: अन्नपूर्ण पोस्ट दैनिकले छापेको खबर छ। कोइराला निवासमा शीर्ष संवाद शीर्षकमा विराटनगरबाट लेखिएको हो। विराटनगरमा कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाका तीन शीर्ष नेताबीच राजनैतिक संवाद भएको छ। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाको बीचमा हिजो बिहान विराटनगरमा भेटवार्ता भएको हो। विराटनगर स्थित कोइराला निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनैतिक अवस्था, पछिल्ला राजनैतिक घटनाक्रम, संसदको भूमिका तथा राष्ट्रिय सरोकारका विविध विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिपेश चन्द्र थपलियाले जानकारी दिनुभएको छ। एमालेसँग सहकार्य हुने बारेमा प्रचण्डले एउटा कार्यक्रममा भन्नुभएको विषय पनि छापिएको छ। एउटै मंचमा देखिँदैछन् ओली दाहाल शीर्षकमा पनि खबर छापिएको छ। 27 पालिकाले बजेट ल्याउन नसकेको बारेमा केशर राज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा धान चामलमा आत्मनिर्भरता चुनौतीपूर्ण, 11 महिनामा 38 अर्ब रूपियाँ बराबरको आयात, मनसून सक्रिय नहुँदा रोपाई सुस्त भएको बारेमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। विनोद सुवेदीले विराटनगरबाट, उपेन्द्र यादवले बाराबाट र देवेन्द्र बस्नेत र रेखा भूषालले दाङ बुटोलबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा राजदूत बन्न करिब 2700 दौड़ शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको छ। नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धा मार्फत राजदूत छनौट गर्ने सरकारी प्रयासप्रति आकर्षक देखिएको छ। 13 दिशका लागि खुला गरिएको राजदूत पदमा करिब 2700 जनाले आवेदन दिएका छन्। अब सरकारसँग गोप्य, अनुभवी, फेरि सुन्नुहोस्ला यसलाई, अब सरकारसँग योग्य, अनुभवी र नेपालको हित प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने अनुहार छनौट गर्ने अवसर परीक्षा दुवै छ। खुला प्रतिस्पर्धाबाट योग्य अनुहार खोज्ने प्रयास, देशगत सूची बनाउँदै परराष्ट्र मन्त्रालय शीर्षकमा लेखिएको छ। 13 देशका लागि राजदूत बन्न करिब 2700 जनाको आवेदन परेपछि सरकारसँग राष्ट्रिय हित प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मंचमा प्रतिनिधित्व गर्न सक्ने योग्य, सक्षम र अनुभवी व्यक्ति छनौट गर्ने अवसरसँगै नियुक्ति प्रक्रिया निष्पक्ष निष्पक्ष पारदर्शी र विवादरहित बनाउन परीक्षा हुनेछ र त्यसै गरी भारत चीन अमेरिका बेलायत अस्ट्रेलिया इजरायल दक्षिण कोरिया अस्ट्रिया बहराइन बंगलादेश मलेसिया ओमान र साउदी अरेबियाका लागि राजदूत छनौट प्रक्रिया अगाडि बढ़ाउन लागि हो। डेंगी संक्रमण झण्डै आधाले घट्यो शीर्षकमा खबर छापिएको छ। शिवहरी घिमिरेले लेख्नुभएको हो। तर वर्खासँगै जोखिम पनि बढ़न सक्ने अवस्था छ। सरसफाईमा ध्यान दिएका कारण र डेंगीको लार्वा हुने स्थान सफा गरेकाले पनि शुरूआती महिनामा संक्रमण कम देखिएको हुन सक्ने ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनु भएको छ। नेपालमा यस वर्ष डेंगी संक्रमणको दरमा कमी आएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार 2026 जनवरी 1 देखि 25 जूनसम्म देशभर 1072 जनामा मात्रै संक्रमण पुष्टि भएको छ। गत वर्ष अर्थात 2025 जून 23सम्मको यो संख्या 2000 पुगेको थियो, जसको तुलनामा यसपटक संक्रमण झण्डै आधाले घटेको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको छ कोशीमा लगानी सम्मेलनको एक वर्ष 51 परियोजना मध्ये 4 लगानी मात्र स्वीकृत शीर्षकमा गणेश लम्सालले लेख्नु भएको खबर रहेको छ। कोशी प्रदेश सरकारले अघिल्लो वर्ष 18 र 19 वैशाखमा सम्पन्न गरेको लगानी सम्मेलनको उपलब्धिका रूपमा 4 परियोजनाको मात्र लगानी स्वीकृत भएको छ। स्वदेशी तथा विदेशी लगानीकर्ता भेला गरेर देशमै पहिलो पटक आयोजना गरिएको प्रथम प्रदेश लगानी सम्मेलनमा एमओयू अर्थात समझदारी भएका निजी पका 19 र सार्वजनिक निजी साझेदारीका 32 परियोजना स्वीकृत भएका थिए। कुल 1,57 अर्ब बराबर लगानीका 51 परियोजना मध्ये एक वर्षमा 4 परियोजनाको मात्रै परियोजना विकास सम्झौता पीडीए सम्पन्न भएर लगानी स्वीकृत भएको हो। कोशी प्रदेश लगानी प्राधिकरणको सम्पन्न 33 बैठकले सार्वजनिक निजी साझेदारी पीपीपी अवधारणा अन्तर्गत निर्माण हुने गरी समझदारी भएका 2,08,53,00,00 रूपियाँ बराबरको लगानी स्वीकृत गरेको उल्लेख गरिएको छ। मनसूनमा ढिलाइ हुँदा दोस्रो सातासम्म पनि रोपाई प्रभावित भएको खबर छ। पोखरा फाइनान्सको वित्तीय संकट टर्यो, समृद्धि फाइनान्ससँग गाभिएपछि राष्ट्र बैंकको रेड जोनबाट मुक्त शीर्षकमा खबर छापिएको छ। नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लगाएको शीघ्र सुधारात्मक कार्यवाही फुकुवा गरेको हो। राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले शुक्रबार हिजो एउटा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
5: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा बुधबार गएको 2 शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 900 नाघेको छ। सरकारी अधिकारीहरूका अनुसार हालसम्म 900 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ भने 3,360 बढ़ी घाइते भएका छन्। उद्धारकर्मीले अझै पनि भत्किएका भवनहरूमा जीवित व्यक्तिको खोज जारी राखेका छन्। हराएका आफन्तको अवस्थाबारे जानकारी पाउन परिवारजन अस्पताल र उद्धार केन्द्रहरूमा ठूलो भीड़ लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। देशको उत्तरी क्षेत्रमा रहेका दर्जनौं भवन पूर्ण रूपमा ध्वस्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका हुन्। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्ध विराम सम्झौताको मूर्खतापूर्ण उल्लंघन गरेको आरोप लगाएपछि यो सैन्य कार्यवाही गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी प्रशासनका अनुसार बिहिबार हर्मुज जल मार्गमा गुडिरहेको एक मालवाहक जहाजमाथि एकतर्फी ड्रोन प्रहार भएको थियो। उक्त घटनामा कुनै मानवीय क्षति नभए पनि जहाजमा क्षति पुगेको र त्यसपछि त्यस क्षेत्रमा रोकिएका हजारौं नाविक उद्धार योजना अस्थायी रूपमा रोकिएको थियो। र संयुक्त अरब अमिरेट्स यूएले चेतावनीको गलत सन्देश पठाएकोमा माफी मागेको छ। सम्भावित मिसाइल आक्रमणको चेतावनीका कारण स्थानीय बासिन्दामा त्रास उत्पन्न भएको भन्दै माफी मागेको हो।
4: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21-31 हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले हिजो रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको छ। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया बीच खेल हुनेछ। 8 देश सहभागी लीग 2 तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। नेदरल्याण्डस 32 अंक सहित तेस्रो र नामिबिया 22 अंक सहित 7 स्थानमा रहेको छ। फिफा विश्वकप 2026 अन्तर्गतको खेलमा सेनेगलले इराक विरूद्ध 5-0 गोल अन्तरको फराकिलो जित निकाल्न सफल भएको छ। यो जितसँगै समूह आईमा 3 खेलबाट 3 अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ़ने सम्भावना बलियो छ। यो राति भएको खेल हो। यस्तै फ्रान्सले फिफा विश्वकप 2026 अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई 4-1 पराजित गरेको छ। लगातार तेस्रो खेलमा जित निकालेको फ्रान्स समूह आईको विजेता पनि बनेको छ। फिफा विश्वकपमा अहिले समूह एचका दुईवटा खेल हुँदैछन्। अमेरिकामा यो खेल बिहान 5:45 शुरू भयो। नवप्रवेशी के भर्डे र साउदी अरेबिया तथा मेक्सिकोमा उरुग्वे र स्पेन खेल्दैछन्। तालिकामा स्पेन 4 अंकसहित शीर्ष समान 2 अंकसहित उरुग्वे दोस्रो तथा के भर्डे तेस्रो र 1 अंकसहित साउदी अरेबिया पुछारमा रहेको छ। विश्वकपमा भोलि बिहान 8:45 समूह जीका दुई खेल हुँदैछन्। क्यानाडामा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रंगशालमा इजिप्ट र इरान खेल्दैछन्। तालिकामा इजिप्ट 4 अंकसहित शीर्ष समान 2 अंकसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंकसहित न्यूजील्याण्ड पुछारमा रहेको छ।
5: कुखुरामा जथाभावी एन्टीबायोटिकको प्रयोग बढ़्यो र यसले मानव स्वास्थ्य जोखिममा पारेको प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
7: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
10: कार्यक्रम साझा आवाज,
7: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
11: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
12: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
7: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देख्दै भर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
10: कार्यक्रम साझा आवाज।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
5: साझा खबरमा अब कुखुरामा एन्टीबायोटिकको प्रयोगको जोखिम, कुनै रोग नलागोस् भन्नका लागि विशिष्ट ब्रोइलर कुखुरामा अत्यधिक मात्रामा एन्टीबायोटिकको प्रयोग भइरहेको भन्दै सरकारवाला निकायले चिन्ता जनाउँदै आएका छन्। यसको नियमन र मानव स्वास्थ्यमा देखिने असरका बारेमा पशु स्वास्थ्य सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुम उपाध्यायसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
13: एन्टिबायोटिक औषधि प्रयोग गरिसकेपछि अब उहाँलाई के ध्यान पुर्याउन पर्यो भनेपछि आफ्ना कुखुरा एन्टिबायोटिक ठिक भएको छ कि छैन, डाक्टरले एन्टिबायोटिक कति दिन चलाउन भनेको छ, त्यो एन्टिबायोटिक पनि लेखेको नै हुन्छ कहिले काहीँ खोलमा पनि, यति दिन चलाउनु, पछि के छ सल्लाह पाउँदै चलाउनु भनेको छ भने कम्तीमा एन्टिबायोटिक चलाउनुभन्दा अगाडि चाहिँ सम्पर्क चाहिँ राख्नै पर्यो। तपाईँले प्राविधिकसँग सम्पर्क नराखी एन्टिबायोटिक चलाउँदै नचलाउनुहोस्। चलाइहाल्नुभयो एन्टिबायोटिक भने पनि तपाईँले काम गरेको छ कि छैन के छ भन्ने कुरा जानकारी लिनको लागि पशु चिकित्सकसँग चाहिँ सम्पर्क गर्नै पर्यो, त्यो ध्यान दिनै पर्छ। एक चाहिँ एन्टिबायोटिक चलिरहेछ तपाईँले मार्केटमा त्यस्ता कुरा बिक्री गर्न नलगिदिनुहोस्। कम्तीमा 2 हप्तासम्म तपाईँ एन्टिबायोटिक हेरिरहेछ, त्यस पनि विड्रल पिरियडहरू छ होइन, कुनै एन्टिबायोटिक 7 दिन हुन्छ, कसैको 3 दिन हुन्छ, कसैको 5 दिन हुन्छ, कसैको 14 दिन हुन्छ, त्यो हिसाबले कम्तीमा 7-14 दिन नलैजानुहोस्। कम्तीमा आफ्नो लागि पनि अरू उपभोक्ताको लागि पनि त्यसले चाहिँ फाइदा गर्छ होइन, त्यो गर्नुहोस्। अर्को पशुका विभागले चाहिँ एन्टिबायोटिक प्रयोग जथाभावी नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस्, डाक्टरको एउटै बुझाइ होस् भनेर ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौँ। त्यसले गरेर सबैलाई चाहिँ एन्टिबायोटिक कुन कस्तोमा चलाउने कस्तोमा नचलाउने भन्ने सम्बन्धमा चाहिँ एउटा मार्गदर्शन चाहिँ दिन्छ भनेर हामीले त्यो एप्रुभ गरिसकेका छौँ। खालि वेबसाइट अपलोड गर्न चाहिँ बाँकी छ।
14: त्यो कहिलेसम्म हुन्छ, केही समय त
13: त्यो चाहिँ अब विभागको प्रशासन लगायतको अरू निकायले चाहिँ अलिकति सर्टेन प्रोसेसहरू बाँकी होला, त्यो गरेपछि हामी अपलोड गर्नेवाला छौँ विभागको वेबसाइटमा, हेर्न पाउनुहुन्छ।
14: यो लगायत अरू यहाँहरूले के काम गर्नुभएको छ जसले चाहिँ एन्टिबायोटिकलाई चाहिँ रोक्नको लागि यो जथाभावी प्रयोग रोक्नको लागि चाहिँ जे सहयोग गरिरहेको छ?
13: अब त्यसको लागि त हामीले मल्टी स्टेक होल्डर जुन कोर्डिनेसन कमिटीहरू छन् उहाँहरूको मिटिङ राखेका छौँ। एन्टिबायोटिक रेजिस्टेन्सको विषयमा चाहिँ हामीले पटक पटक विभिन्न कार्यक्रमहरू गरेका छौँ। स्थानीय तह जिल्ला समन्वय समिति के अरे यो जिल्ला प्रदेश सरकारका निकायहरू ठाउँ ठाउँमा हामी जाने ल्याबोरेटरी डायग्नोसिसबाट आएका चिजहरू चाहिँ पब्लिक हेल्थ ल्याबोरेटरीसँग चाहिँ इन्ट्रेक्सनहरू गर्ने क्लिनिकल प्र्याक्टिसमा भएको डाक्टर प्राविधिकहरूसँग चाहिँ इन्ट्रेक्सन गर्ने त्यो नतिजाहरू उनीहरूलाई आदान प्रदान गर्ने होइन कुन एन्टिबायोटिक चलाउँदा हुन्छ कुन चाहिँ रेजिस्टेन्स भइरहेको छ अब नचलाउनुहोस् अथवा यो एन्टिबायोटिक सेन्सिटिभ छ कतिमा एन्टिबायोटिक प्रयोग गर्नुभन्दा पहिला सेन्सिटिभिटी टेस्ट गरेर त्यसमा कुन एन्टिबायोटिक प्रभावकारी छ छैन त्यो जाँचेर मात्रै चलाउनुहोस् भनेर हामीले व्यापक रूपमा प्रचार प्रसारका कार्यक्रमहरू इन्ट्रेक्सनहरू चाहिँ गरिरहेछ। अब नेसनल एमआर एक्सन प्लान छ त्यो प्लानमा चाहिँ धेरै विषयगत चाहिँ निकायहरू छन् उहाँहरू छ भने आफ्नो उहाँहरूको पनि चिजहरू लिने के भइरहेछ हाम्रो पनि चिजहरू चाहिँ कस्तो के आइरहेछ भनेपछि एक आपसमा आदान प्रदान गरेर अगाडि बढ्ने कामहरू भइरहेछ।
14: कस्तो खालको नीतिगत व्यवस्था भयो भने चाहिँ अलिक सहज हुन्छ यो नियन्त्रणको लागि चाहिँ
13: फार्मरहरू नै सजग हुनु पर्यो पहिला चाहिँ आफै नै आफ्नो फार्ममा मैले के गर्दैछु मैले कुन औषधि मैले चलाइरहेको छु सजग हुनु पर्यो एक नम्बर। दुई नम्बर टेक्निसियन र डाक्टरहरू नै सजग हुनु पर्यो मैले एन्टिबायोटिक चलाउनु हो कि होइन होइन यो सिफारिस गर्ने हो कि होइन भन्ने कुरा उहाँहरू नै सतर्क हुनुपर्ने हुन्छ सबैजना र नियामक निकायहरू जसले चाहिँ एनहरू हेरिरहनु भएको छ कानुन रूपमा उहाँहरू नै बेला बेला नियम गर्ने छड्के चेकिङहरू गर्ने एन्टिबायोटिक कसले कस्तो इम्पोर्ट गरिरहेछ कुन एन्टिबायोटिक कहाँ पसलमा चाहिँ बिक्री भइरहेछ होइन त्यस्तो चाहिँ कडा अलिक गरिदिनु बित्तिकै चाहिँ कस्तो हुन्छ भनेपछि मान्छेले डराउँछ एन्टिबायोटिक प्रयोग जथाभावी चाहिँ गर्दैन।
4: डाक्टर मुकुम उपाध्यायसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: विश्वविद्यालयमा विद्यार्थी बढ़ी व्यवस्थापन संकायमा सबैभन्दा धेरै डेंगी संक्रमण झण्डै आधाले घट्यो बर्डफ्लू संक्रमण फैलिँदै
4: नयाँ नेतृत्व छान्दै सकियो राष्ट्रपा महाधिवेशन कार्यगत एकताका लागि एमाले र नेकपा तयार करिब 2700 व्यक्ति राजदूतको दौड़मा
5: पक्राउ पर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी मौसमी व्यापारमा ताक्लाकोट ब्यासी 212 लिए अनुमति
4: भेनेजुएलामा भूकम्पमा मृत्यु हुनेको संख्या 900 नाग्यो अमेरिकी सेनाद्वारा इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण यूएईले चेतावनीको गलत सन्देश पठाएकोमा सर्वसाधारणसँग माग्यो माफी
5: र आईसीसी क्रिकेट विश्वकप लीग दुईको त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा विश्वकप फुटबलमा अहिले समूह एचका दुई खेल हुँदै आजै पाउने 9 बजे समूह जीका दुई खेल हुने
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजेको छ राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पन्न महाधिवेशन जहाँ प्रदेश सभा खारेज गर्नुपर्ने विषय पनि त्यहाँ प्रतिवेदनमा प्रस्तुत भएपछि अहिले यसले राजनीतिमा तरंग ल्याएको छ र यहाँ एउटा खुला मैदान जस्तो देखिन्छ अलि अगाडिपट्टि र त्योभन्दा त्यहाँ प्रवेश गर्नु अगाडि एउटा गेट बनाइएको छ महाधिवेशन लेखिएको छ पट्टी र त्यहाँ झुण्डिएको छ एउटा ठूलो घण्टी पनि र त्यहीबाट एकजना नेता कार्यकर्ता जस्ता देखिने व्यक्ति प्रवेश गर्न खोज्दैछन्। उनको हातमा दाहिनेतर्फ एउटा प्लेकार्ड छ जहाँ लेखिएको छ प्रदेश सभा र ती व्यक्ति जोडले कराउँदै भित्र प्रवेश गर्न खोज्दैछन्। माथि यस्तो लेखिएको छ खतराको घण्टी
15: यो हो हाम्रो रेडियो 103.4 MHz
16: सिमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना
17: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
18: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
19: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
20: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको
21: आफ्नै कम्पाउण्ड भएको
18: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको
17: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको
18: सस्तोमा होइन राम्रो सिकाउँछौ
17: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 98 44 30 48 79 र 98 64 11 00 11 98 64 11 00 11
20: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी अत्यन्त जरूरी सूचना। भीमेश्वर नगरपालिकामा नगर क्षेत्रभित्र रहेका घरपालुवा कुकुर बिरालो तथा सामुदायिक कुकुरहरूमा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफ्नो घरमा पालिएका कुकुर बिरालो तथा घर वरपर रहेका सामुदायिक कुकुरहरूलाई खोप लगाउन सम्बन्धित वडा कार्यालय तथा तोकिएको खोप केन्द्रमा ल्याई खोप लगाई कुकुरको टोकाईबाट लाग्न सक्ने प्राणघातक रेबिज रोगबाट बच्न र बचाउन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रसारण गरिएको छ। कार्यक्रम हुने मिति र स्थान 2083 साल असार 11 गते वडा नम्बर 1 वडा कार्यालय लामनागी,
1: असार 12 गते वडा नम्बर 2 पाखलती बजार दिलढुङ्गा,
0: असार 13 गते वडा नम्बर 3 र 4 नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय,
1: असार 14 गते वडा नम्बर 5 वडा कार्यालय बिसुनटोल तामाकोसी किराती साप,
0: असार 15 गते वडा नम्बर 6 वडा कार्यालय,
1: असार 16 गते वडा नम्बर 7 वडा कार्यालय कुटी डाँडा,
0: असार 17 गते वडा नम्बर 8 वडा कार्यालय,
1: असार 18 गते वडा नम्बर 9 वडा कार्यालय दारे गौडा र खरीढुङ्गा।
0: थप जानकारीका लागि हिमेश्वर नगरपालिका पशु सेवा शाखा नम्बर 98511 48202।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22। पशु सेवा कार्यालय दोलखाको सूचना।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक, कृषक, व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
0: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परी प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
0: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
1: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
0: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
0: खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने।
1: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
1: मरेका पंक्षीलाई यथासक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
0: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
1: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
1: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
0: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: पशु सेवा कार्यालय दोलखा।
2: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। रासुपाको पदाधिकारीमा असीम शाह बाहेक सबै सभापति रवि लामिछाने पक्षकै नेता निर्वाचित। निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि बढ्दै 9 दिनमा 71 जनाको राजीनामा। इन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ। बागमतीका दुई पालिकाको अझै आएन बजेट। कार्य सम्पादन मूल्याङ्कनमा असर पर्ने। गृह मन्त्रालयको कार्य सम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय दोलखालाई 15 अंक। र फिफा विश्वकपमा फ्रान्ससँग नर्वे 4-1 पराजित। इराक विरूद्ध सेनेगलको शानदार जित।
1: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना।
0: यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
1: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका पदाधिकारीमा असीम शाह बाहेक सबै सभापति रवि लामिछाने पक्षकै नेता निर्वाचित भएका छन्। रासुपा विधान अनुसार पदाधिकारीमा 6 पदका लागि निर्वाचन भएकोमा सबै सभापति लामिछाने पक्षकै नेता निर्वाचित भएका हुन्। पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन भएकोमा नवनिर्वाचित केन्द्रीय सदस्यबाटै पदाधिकारी निर्वाचित भएका हुन्। खुलातर्फ उपसभापतिमा सभापति लामिछाने पक्षका नेता अर्थमन्त्री समेत रहेका सोनिम वागले निर्वाचित भएका छन्। सभापति लामिछानेले सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास गरे पनि सहमति नजुटेपछि हिजो निर्वाचन भएको थियो। रासुपा उपसभापतिमा सुविता गौतम निर्वाचित भएकी छन्। पदाधिकारीका लागि हिजो भएको मतदानमा 789 मत प्राप्त गर्दै सुविता निर्वाचित भएकी हुन्। सुविता तोसीमा कार्कीलाई पराजित गर्दै उपसभापतिमा विजयी भएकी हुन्। पछिल्लो समय तोसीमा प्रधानमन्त्री बालेन्द्र शाह निकट रहेको रासुपा नेताहरूको भनाई छ। यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। उनको रासुपा स्थापना भन्दा अघिदेखि नै लामिछानेसँग निकट सम्बन्ध रहेको छ। उनी रासुपा संस्थापक सदस्य पनि हुन्। यसअघि उनी सहमहामन्त्री थिए। महामन्त्रीमा मनिष झा, सागर ढकाल र गणेश कार्कीले प्रतिस्पर्धा गरेका थिए। ढकाल र कार्की प्रधानमन्त्री बालेन्द्र शाह पक्षका नेता हुन्। रासुपाका संस्थापनकालकै सदस्य रहेका झाको पछिल्लो समय सभापति लामिछानेसँग केही दूरी बनेको थियो। त्यस्तै सहमहामन्त्रीमा खुलातर्फ हरि ढकाल र असीम शाह निर्वाचित भएका छन्। ढकाल लामिछाने पक्षका हुन् भने शाह प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार हुन्। सहमहामन्त्रीका लागि खुलातर्फ रमेश प्रसाई, यज्ञमणि नेउपानी, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू र हिमेश पन्तले प्रतिस्पर्धा गरेका थिए। महिलातर्फ सहमहामन्त्रीमा निशा डागी निर्वाचित भएकी छन्। उनले 737 मत प्राप्त गरिन्। उनी सभापति लामिछाने पक्षकै नेता हुन्। महिलातर्फ सहमहामन्त्रीमा रिमा विश्वकर्मा, जुली यादव, विदुषी शर्मा र कामिनी कुमारी चौधरीले प्रतिस्पर्धा गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन्। चितवनमा भएको रासुपाको प्रथम महाधिवेशनबाट सभापतिमा निर्विरोध भएका लामिछानेलाई हिजो निर्वाचन आयोगका प्रमुख भुवन केसीले शपथ ग्रहण गराएका हुन्। सभापति लामिछानेले शपथपछि आफ्नो पार्टी अब झनै परिपक्व भएर अघि बढ़ने बताएका छन्। उनले यो चार वर्षमा केही कमजोरी भएका र अब त्यसलाई सिधै देखिने गरी अघि बढ़न नहुने जिकिर गरेका छन्। निर्वाचन भइसकेपछि एउटा परिणाम आउने बताउँदै जिथालाई क्षणिक कुराको रूपमा लिन आग्रह गरेका छन्। सभापति लामिछानेले महाधिवेशनको समयमा आमन्त्रण गरिएका विभिन्न राजनीतिक दलका अतिथिहरूमाथि केही कमजोरीमा चित्त दुखाएको विषय आएकाले त्यसमा क्षमा मागेका छन्। उनले पहिलो पटक गरिएको महाधिवेशन र नयाँ भएकाले भएका कमजोरी नियतवश नभएको भन्दै त्यसलाई बुझ्न आग्रह समेत गरेका छन्। बागमती प्रदेशका दुई स्थानीय सरकारले तोकिएको समयमा आगामी आर्थिक वर्षको बजेट ल्याउन सकेका छैनन्। प्रदेश भ्रमण गरिएका विभिन्न राजनीतिक दलका अतिथिहरूमाथि केही कमजोरीमा चित्त दुखाएको विषय आएकाले त्यसमा क्षमा मागेका छन्। उनले पहिलो पटक गरिएको महाधिवेशन र नयाँ

0: सार्वजनिक गर्न नसकेका हुन्। बागमती प्रदेशका एक नगरपालिका र एक गाउँपालिकाको 80 बजेट सार्वजनिक भएको छैन। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र मकवानपुरको राक्सिराङ गाउँपालिकाले समयमै बजेट ल्याउन नसकेका हुन्। ती पालिकाहरूमा जनप्रतिनिधिबीच योजना र बजेटको प्राथमिकतामा मतभेद, आवश्यक पूर्व तयारी अभाव लगायतका कारण समयमा बजेट पेश हुन नसकेको बताइएको छ। बागमती प्रदेशका यी दुई सहित मुलुकभरका 28 पालिकाले आगामी वर्षको बजेट सार्वजनिक गरेका छैनन्। बजेट ल्याउन नसक्नेमा 14 गाउँपालिका र 14 नगरपालिका रहेका छन्। यसले सरकार सञ्चालन ऐन 2074 अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 सबै सरकारी स्थानीय सरकारले असार 10 गते भित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आ आफ्नो सभामा पेश गरिसक्नुपर्ने कानूनी बाध्यात्मक व्यवस्था गरेको छ। सोही अनुसार स्थानीय तहहरूले समयमै बजेट ल्याउन नसकेमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट हुने कार्य सम्पादन मूल्याङ्कन मापनमा असर पर्ने गर्दछ। नयाँ आर्थिक वर्ष शुरू हुनु अगावै बजेट पारित भई साउन 1 गतेदेखि नै खर्चको बाटो खुल्ने र विकास निर्माणका कार्यहरू अघि बढ़ाउने लक्ष्यसहित कानूनमै बाध्यात्मक व्यवस्था गरिए पनि कतिपय पालिकाहरू समयमै बजेट ल्याउन असफल देखिएका छन्। यद्यपि यो वर्ष बजेट नल्याउने स्थानीय तहको संख्या घटेको छ। स्थानीय तह निर्माणपछि पहिलो पटक 95% स्थानीय सरकारले समयमै बजेट ल्याएको नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो, भूछिया, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग, खोल्सा, नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बिना पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउँ। वन क्षेत्रमा जाने, चरन तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा ज्ञापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनाऊ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
0: तपाई यतिखेर हाम्रो रेडियो र जेडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। निजामती कर्मचारी सम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै कर्मचारीहरू धमाधम राजीनामा दिन थालेका छन्। असार महिना लागेपछि मात्रै 71 निजामती कर्मचारीले राजीनामा दिएका छन्।

0: राष्ट्रिय किताबखानाको रेकर्ड अनुसार असार 1 गतेदेखि 11 गतेसम्मको 9 कार्यदिनमा 89 जना कर्मचारी अनिवार्य अवकाशमा जाँदा 71 जनाले राजीनामा दिएका हुन्। उनीहरूको राजीनामा स्वीकृत भएर राष्ट्रिय किताबखाना निजामतीमा पेन्सन पट्टाका लागि पुगेको छ। राजीनामा दिनेमा 6 सहसचिव छन्। किताबखानाको रेकर्ड अनुसार बिहिबार मात्रै 1 सहसचिव, 2 उपसचिव र 4 शाखा अधिकृतले दिएको राजीनामा स्वीकृत भइसकेको छ। नयाँ सरकारले ल्याउने भनिएको निजामती कर्मचारी सम्बन्धी विधेयकमा राखिएका प्रावधानमा चित्त नबुझाएर राजीनामा दिनेहरूको संख्या बढ़िरहेको छ। किताबखानाका अधिकारीहरूका अनुसार यसअघि राजीनामा दिने भन्दा अनिवार्य अवकाशमा जाने संख्या 2.6% बढ़ी हुने गरेकोमा अहिले 1.3% झरेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अन्तिम पटक क्रम भंग गर्ने बताएका छन्। पछिल्लो विकसित राजनीतिक घटनाक्रमपछि खासै नबोलेका प्रचण्डले हिजो विराटनगरमा आयोजित एक कार्यक्रममा आफूले अन्तिम पटक क्रम भंग गर्न चाहेको बताएका हुन्। वामपन्थी र लोकतान्त्रिक शक्तिबीच सहकार्य हुने भन्दै प्रचण्डले एमाले र जसपासँग तत्काल सहकार्यका लागि छलफल भइरहेको जानकारी पनि दिए। विराटनगर जानु अघि नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले कंग्रेस नेता शेखर कोइरालालाई उनकै निवासमा पुगेर भेटेका थिए। यसैबीच लामो समयपछि कम्युनिष्ट पार्टीका प्रमुख नेताहरू एउटै मंचमा देखिने भएका छन्। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा असार 14 गते आयोजना हुन लागेको विचार गोष्ठीमा कम्युनिष्ट नेता बोल्ने भएका हुन्। कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल, नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री छलनाथ खनाल र जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बोल्ने भएका हुन्। नेपाल प्रहरीले अखिल नेपाल फुटबल संघ इन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी तथा अपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागि हिजो साँझ पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अनुपम शमशेर जवराले हात्तीगौड़ामा संचालित टुंगराम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रूपियाँ रकम अपसलन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए। विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले दौड त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको 29 रोपनी 4 आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानको क्रममा पाइएको जनाइएको छ। गृह मन्त्रालयको कार्य सम्पादन मूल्यांकनमा लगातार दोस्रो पटक जिल्ला प्रशासन कार्यालय मनाङ उत्कृष्ट बनेको छ। मन्त्रालयको चालू आर्थिक वर्ष 2082/83 को तेस्रो त्रैमासिक अवधिमा गरेको कार्य सम्पादन मूल्यांकनमा मनाङ मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा उत्कृष्ट देखिएको हो। मन्त्रालयले सार्वजनिक गरेको मूल्यांकन नतिजा अनुसार कुल 18.25 पूर्णाङ्कमा मनाङले 18 अंक प्राप्त गरेको छ। उपसचिव नवराज पौड्याल प्रमुख जिल्ला अधिकारी रहेको मनाङले यसअघिका पहिलो र दोस्रो त्रैमासिकमा पनि पहिलो स्थान हासिल गरेको थियो। जिल्ला प्रशासन कार्यालय म्याग्दी 17.875 अंक सहित दोस्रो स्थानमा रहेको छ भने भक्तपुर र रसुवा समान 17.625 अंक ल्याएर तेस्रो भएका हुन्। गृह मन्त्रालयको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय दोलखा 48 स्थानमा परेको छ। दोलखा 15.125 अंक सहित 48 स्थानमा रहेको हो। मुलुकको संघीय राजधानी रहेको काठमाडौँ भने मूल्यांकनमा पछि परेको छ। गृहको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ 2.5 अंक सहित 76 स्थानमा रहेको छ। सबैभन्दा अन्तिममा भने धनुषा जिल्ला रहेको छ। धनुषा 1.6875 अंक सहित 77 स्थानमा रहेको हो। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह, कार्य सम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैली तथा अन्य निर्धारक सूचक र मापदण्डका आधारमा प्रत्येक त्रैमासिकमा नियमित रूपमा कार्य सम्पादन मूल्यांकन गर्दै आएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। नेपाल राष्ट्र बैंकले 10 लाखसम्म डिजिटल ऋण दिने व्यवस्था गरेको छ। बैंकबाट बिना धितो कसरी 10 लाख ऋण लिन सकिन्छ त? प्रस्तुत छ एक रिपोर्ट।
1: नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन ल्याएर 10 लाखसम्म डिजिटल ऋण दिने व्यवस्था गरेपछि यतिखेर सबैलाई यो ऋण कसरी लिने भन्ने कौतूहलता देखिएको छ। डिजिटल कर्जाको सीमालाई अधिकतम 10 लाख रूपियाँ पुर्याइएको छ, जस अनुसार लघु साना तथा मझौला व्यवसायीहरूले कुनै भौतिक कागजात र धितो बिना नै आफ्नो मोबाइल एपको एक क्लिकमा 10 लाख रूपियाँ सम्मको व्यावसायिक ऋण सिधै आफ्नो खातामा प्राप्त गर्न सक्छन्। ब्याङ्क तथा वित्तीय संस्थाहरूमा तलबी एवं पेशागत तथा व्यावसायिक आमदानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्ति र लघु साना तथा मझौला व्यवसायीलाई विद्युतीय कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। ब्याङ्क तथा वित्तीय संस्थाहरूमा तलबी एवं पेशागत तथा व्यावसायिक आमदानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिले अधिकतम 5 लाख रूपियाँसम्म कर्जा पाउँछन्। यस बाहेक अन्य व्यक्तिले 2 लाखसम्म कर्जा पाउँछन्। यी दुवै कर्जाको भुक्तानी अवधि 3 वर्ष तोकिएको हुन्छ। अब साना व्यापारी, किराना पसल वा ई कमर्स व्यवसायहरूले आफ्नो व्यवसायको भुक्तानी डिजिटल माध्यम जस्तै क्यूआर कोड वा अन्य डिजिटल भुक्तानी प्रदायकबाट गरिरहेका छन् भने त्यही डिजिटल कारोबारको आधारमा ब्याङ्कले ऋण पत्याउनेछन्। अल्पकालीन चालू पूँजीका लागि 1 वर्षको अवधिसम्म 5 लाख रूपियाँ र दीर्घकालीन चालू पूँजीका लागि ब्याङ्कको नीति अनुसारको अवधि रहने गरी अधिकतम 10 लाख रूपियाँसम्म बिना धितो ऋण पाइनेछ। डिजिटल वालेट जस्तै आईएमईपे, ई सेवा खल्ती आदिसँग आबद्ध भएका साना पसले वा सेवा प्रदायकले आफ्नो वालेटको कारोबार विवरण ब्याङ्कलाई उपलब्ध गराउन अनुमति दिएमा सही विवरणका आधारमा ब्याङ्कले सजिलै कर्जा विश्लेषण गर्नेछन्। बिना धितो ऋण लिनका लागि आफ्नो मोबाइल वा कम्प्युटरको स्क्रिनबाटै कर्जाको आवेदन दिन सकिनेछ। डिजिटल कर्जा तत्काल पाइने र बिना धितो हुने हुनाले ब्याङ्कहरूले यसका लागि केही डिजिटल मापदण्डहरू तोकेका हुन्छन्, जसका लागि सम्बन्धित ब्याङ्कमा तपाईँको तलब आउने खाता हुनुपर्छ वा नियमित व्यावसायिक कारोबार भएको हुनुपर्छ। ब्याङ्क खाता पूर्ण रूपमा सक्रिय भएको र ब्याङ्कको आन्तरिक प्रणालीले योग्य देखाएको हुनुपर्छ। साथै सम्बन्धित ब्याङ्कको मोबाइल ब्याङ्किङ एप आफ्नो फोनमा एक्टिभ हुनुपर्छ। यदि तपाईँले डिजिटल कर्जा लिन योग्य हुनुहुन्छ भने मोबाइल एपबाट मिनट भरमै ऋण पाउन सक्नुहुन्छ। एपको मुख्य स्क्रिनमा नै डिजिटल ऋण वा लोन अगेन्स्ट पेरोलको विकल्प देख्न सकिन्छ। त्यहाँ क्लिक गरिसकेपछि ब्याङ्कको स्वचालित प्रणालीले खाताको डिजिटल व्यवहार विश्लेषण गरेर पाउन सक्ने अधिकतम ऋणको सीमा स्क्रिनमा देखाइन्छ। यदि खाता योग्य छैन भने स्क्रिनमा नट इलिजिबल भन्ने देखिनेछ। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
0: लागू औषध कारोबारमा संलग्न रामेछाप र सिन्धुलीका दुई पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परिमा रामेछापको दुरम्बा तीनका 42 वर्षे टेक बहादुर थापा मगर र सिन्धुलीको दुधौली नगरपालिका 10 का 24 वर्षे सन्त बहादुर बस्नेत रहेका छन्। उनीहरूलाई नेपाल प्रहरीको लागौषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले खैरो हेरोइन सहित पक्राउ गरेको हो। ब्यूरोले थापा मगरलाई 9 असारमा पक्राउ गरेकोमा उनीमाथि अनुसन्धानका क्रममा बस्नेतलाई 11 असारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस्नेतले खैरो हेरोइन बिक्री गरेका थिए। थापा मगरबाट 6 ग्राम, 720 मिलिग्राम र बस्नेतको साथबाट 80 ग्राम खैरो हेरोइन बरामद गरिएको ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा गएका 2 शक्तिशाली भूकम्पमा मृत्यु भएकाको संख्या 920 पुगेको छ भने 3,360 भन्दा बढ़ी व्यक्ति घाइते भएका छन्। गत बुधबार साँझ भेनेजुएलामा गएका 2 शक्तिशाली भूकम्पका कारण अझै सयौं बेपत्ता छन्। भग्नावशेष हटाउने र बेपत्ता खोज्ने क्रम जारी रहेको छ। अधिकारीहरूले हालसम्म 243 जनालाई जीवितै फेला पारिएको बताएका छन्। हाम्रो समाचारमा अब खेलकुदको समाचार। फिफा विश्वकप 2026 अन्तर्गतको खेलमा सेनेगलले इराक विरूद्ध 5-0 गोल अन्तरले फराकिलो जित निकालेको छ। यो जीतसँगै समूह आईमा 3 खेलबाट 3 अंक जोड़ेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ़ने सम्भावना बलियो बनाएको छ। गोल अन्तर पनि सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट 8 टोली मध्ये 1 बन्ने सम्भावना प्रबल छ। सेनेगल विश्वकपमा एकै खेलमा 5 गोल प्रहार गर्ने पहिलो अफ्रिकी टीम समेत बनेको छ। यस्तै फिफा विश्वकप फुटबलमा समूह आईको फ्रान्सले नर्वेमाथि शानदार जीत निकालेको छ। आज बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्वेलाई 4-1 गोलले पराजित गर्दै फ्रान्स समूहको विजेता बन्दै नकआउट चरणमा पुगेको छ। फिफा विश्वकपमा सेनेगलले इराक विरूद्ध र फ्रान्सले नर्वेमाथि शानदार जित हात पारेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु विवाहका लागि भट भट्टाहरू टेन्ट कुर्सी भाँडाकुँडा युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त मान्छे?
4: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरकोटमा पाइहालिन्छ।
5: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक ओइटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
6: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98-5-12-42-883 98-4-10-22-883 र कृष्ण श्रेष्ठ 98-64-00-20-41।
7: 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरकोट दोलखा।

0: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु, यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डुहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना। के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
6: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
5: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
6: आफ्नै कम्पाउन्ड भएको,
5: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
5: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: प्रोफाइटर रूपक मास्के। विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20 बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश।
8: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
3: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
8: जोर्नी दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
3: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
8: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सरीकोट दोलखामा हुनेछ।
3: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
8: त्यसै गरी जलोका, अग्नि कर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार
9: सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
3: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तन पान गराइरहनु भएका समयनासम्मका आमाहरूका लागि दुग्ध पर्दक औषधि वितरण सेवा उपलब्ध छ।
9: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय छरीकोट दोलखा। फोन नम्बर 0949 421306।

0: सिद्धिनेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सन्हरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: बोकुल धूप ताल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रोजी पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2।

0: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्नु हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमल्ती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखिल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीसी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0949412020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडा देवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडा देवी यातायात प्रणाली।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बिगुचार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: रेबीज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना। हिमेश्वर नगरपालिकामा नगर क्षेत्रभित्र रहेका घरपालुवा कुकुर बिरालो तथा सामुदायिक कुकुरहरूमा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफ्नो घरमा पालिएका कुकुर बिरालो तथा घर वरपर रहेका सामुदायिक कुकुरहरूलाई खोप लगाउन सम्बन्धित वडा कार्यालय तथा तोकिएको खोप केन्द्रमा ल्याई खोप लगाई कुकुरको टोकाईबाट लाग्न सक्ने प्राणघातक रेबिज रोगबाट बस्न र बचाउन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रसारण गरिएको छ। कार्यक्रम हुने मिति र स्थान 2083 साल असार 11 गते वडा नम्बर 1 वडा कार्यालय लामनागी,
1: असार 12 गते वडा नम्बर 2 पाखलती बजार दिलढुङ्गा,
0: असार 13 गते वडा नम्बर 3 र 4 नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय,
1: असार 14 गते वडा नम्बर 5 वडा कार्यालय बिसुनटोल तामाकोसी किराती साप,
0: असार 15 गते वडा नम्बर 6 वडा कार्यालय,
1: असार 16 गते वडा नम्बर 7 वडा कार्यालय कुटी डाँडा,
0: असार 17 गते वडा नम्बर 8 वडा कार्यालय,
1: असार 18 गते वडा नम्बर 9 वडा कार्यालय दारे गौडा र खरीढुङ्गा।
0: थप जानकारीका लागि हिमेश्वर नगरपालिका पशु सेवा शाखा फोन नम्बर 9851 48202।

0: अग्र प्रशासन सुविधी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिका को कार्यालय चरीकोट दोलखा।
1: कसको टीवी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
2: कठै बरी लैलै कसको टीवी बोक्नु नि भिटी? आफ्नै टीवी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदर मुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
2: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिटीमा। यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
6: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: पशु सेवा कार्यालय दोलखाको सूचना।
3: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक, कृषक, व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
2: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परी प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
3: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
2: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
3: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
2: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
3: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
2: खोर भित्र प्रवेश गर्दा छुट्टे बुट र एप्रोन प्रयोग गर्ने।
3: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
2: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
3: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
2: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
3: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
2: मासु तथा मासु जन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
3: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
2: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
3: पशु सेवा कार्यालय दोलखा।
4: हाम्रो रेडियो 103.4
5: मेगाहर्ट्ज। कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
6: कठै बारी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि? बनाउने पो कहाँ होला त? होइन,
5: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकेको नि?
6: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि। होइन त,
7: अब आउनु
3: हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिपेमा
7: यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
8: टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
1: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449081414।

नया नेपाल को नया आवाज आवाज विहीन को आवाज जन आवाज हम रेडियो 103.4 मेगाहर्ज।

0: सिंहेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर 4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर 4 काभ्रे बगर दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजना को अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कन अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपंग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाउ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउँ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ अरूलाई पनि बचाउ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: di Banjaran Paro ya pancir hae.
1: Unna ke ni dhatam.

बेच्या पसमाई गोदे चिनाउ छेउताको भनी ठलठटा नगरे साँची पर्छ भरे चिनाउ छेउताको भनी।

0: खजानो ओरिसको माथिबाट ओरिसको त
1: झुरुडको ठुटो खाऊ।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: ग्रुप फाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844111900।
3: बेलुङ्गा उपालिकाको सडक मार्ग बन्द हुने सम्बन्धी सूचना।
5: यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
3: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: छोराको उहिले पनि नजिकै आइसक्यो, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्याहरू टेन्ट कुर्सी भाँडाकुँडा नियमित लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त? अवश्य
8: तपाईँले केटी पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
9: हजुर, हकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883, 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
10: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्त सनहरुमा हार्दिक अनुरोध।
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुसा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्रीपूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: അപ്പേ ഓനയ പാടെ ഷോട്ടി കൊസ്കു ടി വി പോക്കര എടിയോ നിക്കേ ഓതാർമ സൗത്ത
1: ഗട്ട് ഹേ ബരി ലൈലെ കൊസ്കു ടി വി പോക്കനോനി ഭെട്ടി ആഫ്നെ ടി വി ബിഗ്യോ അനി ബനൗന ജന ലാഗി കൊടി ബനൗനെ പുക്ക ഉലട്ട ഓയിനെ
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिएको नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिपेमा यहाँ फ्रिज डिप फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: बीच तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश
1: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार
0: के तपाईँलाई पेट दुख्ने ग्यास वा कब्जियतको समस्या छ
1: जोर्नी दुखाई नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ
0: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ
1: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ
0: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन विरेचन बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ
1: त्यसै गरी जलौका अग्निकर्म शिरोधारा अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या ऋतुचर्या योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ
0: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका 6 महिनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ
1: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा फोन नम्बर 0949421306
2: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
3: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
2: हाम्रा सुविधाहरू
1: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
2: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
1: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
2: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
1: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
3: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974814444
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: पशु सेवा कार्यालय दोलखाको सूचना।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षी पालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
0: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
0: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
1: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
0: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
0: खोर भित्र प्रवेश गर्दा छुट्टे बुट र एप्रोन प्रयोग गर्ने।
1: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
1: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
0: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
1: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
1: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
0: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: पशु सेवा कार्यालय दोलखा।
2: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिजु चार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 57 22।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: सिमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
2: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
4: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
5: हाम्रा सुविधाहरू
2: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
5: आफ्नै कम्पाउन्ड भएको, समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
2: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
5: सस्तोमा होइन राम्रो सिकाउँछौ।
2: रूप
0: फाइटर रूपक मास्के। विस्तृत जानकारी का लागि भीमेश्वर ड्राइविंग सेंटर फरीकोट 20,000 दोलखा, भीमेश्वर टेक्निकल इंस्टीट्यूट नजिके। संपर्क नंबर 98 44 30 48 89, 98 44 30 48 89 र 98 64 11 00 11, 98 64 11 00 11।

0: रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी अत्यन्त जरूरी सूचना। भीमेश्वर नगरपालिकामा नगर क्षेत्रभित्र रहेका घरपालुवा कुकुर बिरालो तथा सामुदायिक कुकुरहरूमा रेबिस रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफ्नो घरमा पालिएका कुकुर बिरालो तथा घर वरपर रहेका सामुदायिक कुकुरहरूलाई खोप लगाउन सम्बन्धित वडा कार्यालय तथा तोकिएको खोप केन्द्रमा ल्याई खोप लगाई कुकुरको टोकाईबाट लाग्न सक्ने प्राणघातक रेबिस रोगबाट बच्न र बचाउन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रसारण गरिएको छ। कार्यक्रम हुने मिति र स्थान 2083 साल असार 11 गते वडा नम्बर 1 वडा कार्यालय लामनागी,
1: असार 12 गते वडा नम्बर 2 पाखलती बजार दिलढुङ्गा,
0: असार 13 गते वडा नम्बर 3 र 4 नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय,
1: असार 14 गते वडा नम्बर 5 वडा कार्यालय बिस्तुनटोल तामाकोसी किराती साप,
0: असार 15 गते वडा नम्बर 6 वडा कार्यालय,
1: असार 16 गते वडा नम्बर 7 वडा कार्यालय कुटी डाँडा,
0: असार 17 गते वडा नम्बर 8 वडा कार्यालय,
1: असार 18 गते वडा नम्बर 9 वडा कार्यालय दारे गौडा र खरीढुङ्गा।
0: थप जानकारीका लागि हिमेश्वर नगरपालिका पशु सेवा शाखा फोन नम्बर 9851 48202।

0: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा। दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीसी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सन हरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडा देवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडा देवी यातायात प्रणाली।

0: होइन बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल। होइन
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के सुविधा छ, म पनि सुनिहाल न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
2: पाण्डोहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: रोप राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडा कुँडा म्युजिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त? अब
7: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
8: हजुरहरूको सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा क्याटरिङ पनि गरिन्छ।
9: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883, 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
10: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: स्वास्थ्य सेवा कार्यालय दोलखाको सूचना। दोलखा जिल्लाका सम्पूर्ण पंशीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
1: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
0: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
1: पञ्चीफममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
0: एक फर्ममा काम गर्ने व्यक्ति अर्को फर्ममा नजाने।
1: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
0: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्ने।
1: खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने।
0: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
1: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
0: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
1: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
0: पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
1: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
0: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
1: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
0: पशु सेवा कार्यालय दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाको चेतनामूलक सन्देश।
4: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
3: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
4: जोर्नी दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
3: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
4: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
3: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
4: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
3: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका 6 महिनासम्मका आमाहरूका लागि दुग्ध वर्धक औषधि वितरण सेवा उपलब्ध छ।
4: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0949 421306।

0: रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी अत्यन्त जरूरी सूचना। भीमेश्वर नगरपालिकामा नगर क्षेत्रभित्र रहेका घरपालुवा कुकुर बिरालो तथा सामुदायिक कुकुरहरूमा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफ्नो घरमा पालिएका कुकुर बिरालो तथा घर वरपर रहेका सामुदायिक कुकुरहरूलाई खोप लगाउन सम्बन्धित वडा कार्यालय तथा तोकिएको खोप केन्द्रमा ल्याई खोप लगाई कुकुरको टोकाईबाट लाग्न सक्ने प्राणघातक रेबिज रोगबाट बच्न र बचाउन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रसारण गरिएको छ। कार्यक्रम हुने मिति र स्थान 2083 साल असार 11 गते वडा नम्बर 1 वडा कार्यालय लामनागी,
1: असार 12 गते वडा नम्बर 2 पाखलती बजार दिलढुङ्गा,
0: असार 13 गते वडा नम्बर 3 र 4 नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय,
1: असार 14 गते वडा नम्बर 5 वडा कार्यालय बिसुनटोल तामाकोसी किराती साप,
0: असार 15 गते वडा नम्बर 6 वडा कार्यालय,
1: असार 16 गते वडा नम्बर 7 वडा कार्यालय कुटी डाँडा,
0: असार 17 गते वडा नम्बर 8 वडा कार्यालय,
1: असार 18 गते वडा नम्बर 9 वडा कार्यालय दारे गौडा र खरीढुङ्गा।
0: थप जानकारीका लागि हिमेश्वर नगरपालिका पशु सेवा शाखा फोन नम्बर 98511 48202।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत हिमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
2: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0494-12-020।
2: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनाऊ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।

श्रेष्ठ मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास कला जनपक्षीय आवाज हम रेडियो 103.4 मेगाहर्ट्ज़।

0: दुई बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिना यता देखिएको बर्ड फ्लू H5H1 संक्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाका 42 स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। विक्रम सम्मत 2082 चैत 4 गते मोरङमा पहिलो पटक बर्ड फ्लू पुष्टि भएपछि झापा, सुनसरी, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म संक्रमण फैलिएको हो। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म 5,69,858 पंक्षी नष्ट गरिएको छ। त्यस्तै 9,89,313 अण्डा र 1,954.85 क्विन्टल दाना पनि नष्ट गरिएको उनले जानकारी दिएका छन्। सरकार गठन भएको 100 दिन नपुग्दै उद्योग मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालन शाहलाई 32 बुधे कार्य सम्पादन प्रतिवेदन बुझाएकी छिन्। 100 दिन शासकीय सुधार कार्ययोजना अन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समय अगावै सम्पन्न गरिएको दावी गर्दै प्रतिवेदन बुझाएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर मन्त्री यादवले सम्पन्न गरिएका कामहरूको विवरण समेटिएको फाइल प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरेको मन्त्री यादवको सचिवालयले जनाएको छ। सरकारले सार्वजनिक गरेको 100 दिने कार्ययोजना अनुसार अझ एक सातापछि मात्र 100 दिन पूरा हुने भए पनि उद्योग मन्त्रालयले निर्धारित समय अघि नै आफ्नो जिम्मेवारी पूरा गरेको जनाएको छ। विराटनगर कांग्रेसका युवा नेता अभिषेक गिरी पक्राउ परेका छन्। मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूबाट रकम असुली गरेको र उनीहरूको भत्ता अपचरण गरेको आरोपमा गिरीलाई आज बिहान आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर 10 स्थित गिरीको घरमा छापा मारेर खान तलासी गर्ने क्रममा गिरीलाई घरबाटै पक्राउ गरेको हो। गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको बताएको छ। गिरीले कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता तथा कैदीबन्दीले श्रम गरेर कमाएको रकम समेत असुली गर्ने गरेको आरोप छ। गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी निस्किएर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेका थिए। भेनेजुएलामा लगातार 2 शक्तिशाली भूकम्पपछि उद्धार कार्यका क्रममा 20 वर्ष मुनिका राष्ट्रिय टोलीका खेलाडी इनभर्ट बेरोटेरानको मृत्यु पुष्टि भएको छ। स्थानीय संचार माध्यमका अनुसार भूकम्पपछि भग्नावशेषमा पुरिएका उनको शव उद्धार कर्मीकर्ताले करिब 24 घण्टापछि फेला पारेका थिए। दुई दिन यता आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 900 नागिसकेको बताएको छ। बेरोटारले कतारमा आयोजित फिफा अण्डर 17 विश्वकपमा भेनेजुएलाको प्रतिनिधित्व गरेका थिए। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी बहुमुखी बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार तुलसी सहकारीका 158 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। हौस् त दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: छोराको बिहे पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु विवाहका लागि भोट भट्टेर टेन्ट कुर्सी भाँडा कुँडा युनिट लगाएका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँ कता चाहिँ ल्याउने होला त अवश्य।
3: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
4: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
5: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228883 र कृष्ण श्रेष्ठ 98640020141।
6: रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 107.2 र 107.44।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश
1: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
0: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
1: जोर्नी दुखाई, नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
0: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
1: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
0: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
1: त्यसै गरी जलौका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
0: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्ध पर्दक औषधि वितरण सेवा उपलब्ध छ।
1: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0949421306।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनाऊ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: लुङ्गा उपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचौक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबुटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभए सम्म बन्द हुने जानकारी गराउँदछौं।
1: भुवन सापगाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपु दोलखा। पशु सेवा कार्यालय दोलखाको सूचना।
2: दोलखा जिल्लाका सम्पूर्ण पंक्षी पालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
1: हाल बागमती प्रदेशको काठमाडौँ काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परी प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
2: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
1: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
2: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
1: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
2: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
1: खोर भित्र प्रवेश गर्दा छुट्टे बुट र एप्रन प्रयोग गर्ने।
2: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
1: फार्म परिसर भित्र कुकुर बिरालो मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
2: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
1: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
2: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
1: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
2: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
1: सतर्क बनौ, बर्ड फ्लूबाट आफू आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
2: पशु सेवा कार्यालय दोलखा।
3: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। अमेरिकाले स्ट्रेट अफ होर्मुजमा व्यवसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देशबीच पुनः सैन्य तनाव चर्किएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको छ। इरानी पक्षले थप आक्रमण भए आफ्नो प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्ट कम्प्लेट इरानी क्षेप्यास्त्र तथा ड्रोन भण्डारेसल र तटीय राडार प्रणालीमाथि आक्रमण गरिएको पुष्टि गर्दै त्यसलाई स्ट्रेट अफ होर्मुज हुँदै आवत जावत गर्ने व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफ भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको ड्रोन आक्रमणको निन्दा गर्दै त्यसलाई युद्धविराम सम्झौता विपरीतको कदम भएको बताएका छन्। उपराष्ट्रपति जेडी भान्सले पनि इरानबाट थप आक्रमण भए कड़ा जवाफ दिने चेतावनी दिएका छन्। चालू आर्थिक वर्ष पूरा हुन 19 दिन बाँकी हुँदा सरकारले राजस्व संकलनमा लक्ष्यको 75.17% प्रगति हासिल गरेको छ। सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म 11,12,48,46,00,000 राजस्व संकलन भएको छ। सरकारले चालू आर्थिक वर्षका लागि 14,80,00,000,000 बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। बाँकी दिनमा 3,67,51,00,000,000 राजस्व संकलन गर्नुपर्नेछ। त्यसका लागि दैनिक करिब 19,34,00,000,000 बराबर संकलन गर्नुपर्ने हुन्छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व संकलनतर्फ लक्ष्यको 76.20% प्रगति भएको छ। कर राजस्वतर्फ 13,25,58,39,00,000 संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म 10,10,16,03,00,000 संकलन भएको छ। नेपाल सरकारले सऊदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सिप प्रमाणीकरण एससीएफ प्रक्रियालाई तत्काल स्थगन गर्न सऊदी सरकारसँग आग्रह गरेको छ। सो प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र वैदेशिक रोजगारीमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले सरकारले यस्तो आग्रह गरेको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले नेपालका लागि सऊदी अरबका राजदूत फहद मोहम्मद ए मिनखरसँग भएको शिष्टाचार भेटका क्रममा सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गरी नेपाली श्रमिकको भिसा प्रक्रिया यथावत सञ्चालन गर्न विशेष अनुरोध गरेका हुन्। भेटमा मन्त्री यादवले हाल सऊदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकहरू सिप प्रमाणीकरण प्रक्रिया सम्बन्धी अन्योलका कारण समस्यामा परेको उल्लेख गर्दै उनीहरूको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ। काठमाडौँ उपत्यकामा पछिल्लो 3 महिना यता देखिएको बर्ड फ्लू H5N1 संक्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाका 82 स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अप्नाइएको छ। 2082 साल चैत 4 गते मोरङमा पहिलो पटक बर्ड फ्लू पुष्टि भएपछि झापा, सुनसरी, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोकसम्म संक्रमण फैलिएको हो। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म 5,69,858 पंक्षी नष्ट गरिएको छ। त्यस्तै 9,89,313 अण्डा र 1,954.85 क्विन्टल दाना पनि नष्ट गरिएको उनले जानकारी दिए। सरकार गठन भएको 100 दिन नपुग्दै उद्योग मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई 32 बुँदे कार्य सम्पादन प्रतिवेदन बुझाएकी छन्। 100 दिने शासकीय सुधार कार्ययोजना अन्तर्गत उद्योग मन्त्रालयलाई तोकेका कार्यहरू समय अगावै सम्पन्न गरिएको दावी गर्दै प्रतिवेदन बुझाइएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर मन्त्री यादवले सम्पन्न गरिएका कामहरूको विवरण समेटिएको फाइल प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरेको मन्त्री यादवको सचिवालयले जनाएको छ। सरकारले सार्वजनिक गरेको 100 दिने कार्ययोजना अनुसार अझै एक सातापछि मात्र 100 दिन पूरा हुने भए पनि उद्योग मन्त्रालयले निर्धारित समय अघि नै आफ्नो जिम्मेवारी पूरा गरेको जनाएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले 5 वर्ष लागेका पुराना मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा पछिल्लो समय विकसित परिस्थितिले चुनौती थपेको बताएका छन्। न्यायाधीश पौडेलले गत वर्ष 8 वर्ष पुराना मुद्दाहरू फर्सेट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष 5 वर्ष लागेका मुद्दाहरूलाई शून्यमा झार्ने लक्ष्य लिए पनि अदालतको लक्ष्यमा पछिल्लो समय विकसित परिस्थितिले चुनौती थपिएको बताएका हुन्। उनले गत वर्षको भदौ 23 र 24 गतेको घटना र त्यसपछिको असहज परिस्थितिका कारण सो लक्ष्य प्राप्तिमा अवरोध पुगेको बताएका छन्। उनले प्रतिकूल परिस्थितिका बावजूद आगामी दिनमा कार्य सम्पादन बढ़ाएर यसलाई व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। विराटनगर कंग्रेसका युवा नेता अभिषेक गिरी पक्राउ परेका छन्। मोरङ जिल्ला कारागारका कैदी बन्दीहरूबाट रकम असुली गरेको र उनीहरूको भत्ता अपसलन गरेको आरोपमा गिरीलाई आज बिहान आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर 10 स्थित गिरीको घरमा छापा मारेर खान तलासी गर्ने क्रममा गिरीलाई घरबाटै पक्राउ गरेको हो। गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको बताइएको छ। गिरीले कारागारका कैदी बन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता तथा कैदी बन्दीले श्रम गरेर कमाएको रकम समेत असुली गर्ने गरेको आरोप छ। गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी निस्केर नेपाली कंग्रेसको राजनीतिमा सक्रिय बनेका थिए। दाङको तुलसीपुर उपमहानगरपालिका 19 वर्षीय कमला खड्का ओली हत्या प्रकरणमा उनका श्रीमान सहित 4 जनालाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश भएको छ। कमलाको हत्या प्रकरणमा नेपाल सरकारका लेखा अधिकृत रहेका उनका श्रीमान गोपाल ओली सहित 4 जनालाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश भएको हो। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। बिहिबार जिल्ला अदालत दाङको आदेशलाई बदल गर्दै गोपाल ओलीका बुबा कर्णबहादुर ओली, भाउजू टीका केसी र बहिनी पुतला ओलीलाई समेत थुनामा राख्न आदेश भएको छ। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहिबार अन्य 3 जनालाई पनि पूर्वपक्षका लागि थुनामा राख्न आदेश गरेको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी बहुमुखी बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार तुलसी सहकारीका 158 जनाले बचत फिर्ता पाएका हुन्। सरकारी समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकमले पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट रकम ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। हौस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
3: हरियो मेरो ध्यान, ये विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप ताल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नु हुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्त नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह

0: रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी अत्यन्त जरूरी सूचना। भीमेश्वर नगरपालिकामा नगर क्षेत्रभित्र रहेका घरपालुवा कुकुर, बिरालो तथा सामुदायिक कुकुरहरूमा रेबिस रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफ्नो घरमा पालिएका कुकुर, बिरालो तथा घर वरपर रहेका सामुदायिक कुकुरहरूलाई खोप लगाउन सम्बन्धित वडा कार्यालय तथा तोकिएको खोप केन्द्रमा ल्याई खोप लगाई कुकुरको टोकाईबाट लाग्न सक्ने प्राणघातक रेबिस रोगबाट बच्न र बचाउन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रसारण गरिएको छ। कार्यक्रम हुने मिति र स्थान 2083 साल असार 11 गते वडा नम्बर 1 वडा कार्यालय लामनागी,
1: असार 12 गते वडा नम्बर 2 पाखलती बजार दिलढुङ्गा,
0: असार 13 गते वडा नम्बर 3 र 4 नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय,
1: असार 14 गते वडा नम्बर 5 वडा कार्यालय बिसुनटोल तामाकोसी किराती छाप,
0: असार 15 गते वडा नम्बर 6 वडा कार्यालय,
1: असार 16 गते वडा नम्बर 7 वडा कार्यालय कुटी डाँडा,
0: असार 17 गते वडा नम्बर 8 वडा कार्यालय,
1: असार 18 गते वडा नम्बर 9 वडा कार्यालय दारे गौडा र खरीढुङ्गा।
0: थप जानकारीका लागि भीमेश्वर नगरपालिका पशु सेवा शाखा फोन नम्बर 9851148220।

0: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
1: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली बिगु चार सिंगुटी लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 22।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: बुढा डीडीसी को लोग न भयो खुला दूध कहाँबाट लिएर आएको
1: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
2: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
1: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
2: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
3: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
4: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
5: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साकिने सुस्ता सिमती जफे भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
4: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 049-421-020
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: होइनै पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बस सेवा कार्यालय दोलखाको सूचना।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
0: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
0: पञ्चीफममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
1: एक फर्ममा काम गर्ने व्यक्ति अर्को फर्ममा नजाने।
0: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
0: खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने।
1: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
1: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
0: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
1: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
1: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
0: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: पशु सेवा कार्यालय दोलखा।
2: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
5: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
5: आफ्नै कम्पाउन्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीस बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
8: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
9: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
10: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
9: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
10: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
7: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
11: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
12: बिक्री केन्द्रहरू चरिकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोझ, साखिने, सुस्ता, सिमौती, जपे, धीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
11: दोलखा दुध उद्योग लिमिटेड, चरिकोट, दोलखा। सम्पर्क 049-421-020।

0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबोटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौं। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपुर दोलखा।
1: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरू के कुराकानी गर्नु लागेको हो?
2: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
3: पाण्डोहरू गइहालौ न, सकिगयो नि।
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: पशु सेवा कार्यालय दोलखाको सूचना।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
0: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
0: पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउने पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
1: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
0: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुटबाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
0: खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने।
1: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
1: मरेका पन्छीलाई यथासक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
0: पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
1: पन्छी तथा पन्छी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
0: मासु तथा मासु जन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
1: अकस्मात धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
0: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: पशु सेवा कार्यालय दोलखा।
2: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 22।
3: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
4: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
1: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालची उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
2: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883, 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
5: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस, चरिकोट, दोलखा।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सिद्धिनेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सन्हरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूपमात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलि पूजा भएमा रातो सेतो तुल सडाउनु हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0449412020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: बोल्दै भएको देख्दा साह्रै खुसी लागेको छ। तपाईँको अझै राम्रो भएको सुन्न पाउँ। यदि म पनि खुसी भएको सुन्न चाहनुहुन्छ भने प्लिज मदेखि टाढो रहन आउनुहोस्।
1: तिमी खुसी छौ रोसँग?

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाणादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। होटलमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाणादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
1: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
2: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
1: हाम्रा सुविधाहरू 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल। सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
1: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
1: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 MHz चरीकोट चरीघ्याङ दोलखा 97.1 FM 802 र 97.1 FM 844।
4: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: हाम्रो समाचारमा स्वागत छ। साथमा छु म सृजना। मोरङ जिल्ला कारागारका कैदी बन्दीहरूसँग अवैध रकम असुल गरेको आरोपमा विराटनगर कंग्रेसका युवा नेता अभिषेक गिरी पक्राउ परेपछि मोरङ कारागारभित्र प्रदर्शन भएको छ। मोरङ जिल्ला कारागारका कैदी बन्दीहरूबाट रकम असुली गरेको र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा गिरीलाई आज बिहान आफ्नै घरबाट पक्राउ गरेपछि कारागारभित्र प्रदर्शन भएको हो। जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार ब्लक बीका कैदी बन्दीले गिरीको पक्षमा प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन्। गिरीमाथि सोही ब्लकका कैदी बन्दीको 13,40,000 भत्ता दुरूपयोग गरेको आरोप छ। ब्लक एका कैदी बन्दीले भने गिरी विरूद्ध प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर 10 स्थित गिरीको घरमा छापा मारेर खान तलाशी गर्ने क्रममा गिरीलाई घरबाटै पक्राउ गरेको हो। आज बिहान पक्राउ परेका उनी छाती दुख्यो भन्दै अस्पताल भर्ना भएका छन्। गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी निस्किएर नेपाली कंग्रेसको राजनीतिमा सक्रिय बनेका थिए। अपहरण तथा शरीर बन्धक मुद्दामा 9 वर्ष सजाय भुक्तान पछि गिरी 2 वर्ष यता कारागार बाहिर छन्। तर कारागारभित्रको आन्तरिक व्यवस्थापन अझै उनले हस्तक्षेप गरिरहेको आरोप छ। अरनीको लोकमार्ग असार 22 गतेदेखि 15 दिन राति बन्द गरिने भएको छ। स्तरोन्नति भइरहेको लोकमार्ग अन्तर्गत धुलिखेल खावा सड़क खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको हो। जिल्ला सुरक्षा समितिले सो सड़क खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म पूर्णत सवारी बेलुकी 7 बजेदेखि बिहान 5 बजेसम्म पूर्णत सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। तोकिएको अवधिमा रातिको समयमा एम्बुलेन्स सहित अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न दिइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए। सवारी साधन व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ भक्तपुर दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने समितिले जनाएको छ। अमेरिकाले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देशबीच पुनः सैन्य तनाव चर्किएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको छ। इरानी पक्षले थप आक्रमण भए आफ्नो प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले इरानी क्षेप्यास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय राडार प्रणालीमाथि आक्रमण गरिएको पुष्टि गर्दै त्यसलाई स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफ भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको ड्रोन आक्रमणको निन्दा गर्दै त्यसलाई युद्धविराम सम्झौता विपरीतको कदम भएको बताएका छन्। उपराष्ट्रपति जेडी भान्सले पनि इरानबाट थप आक्रमण भए कड़ा जवाफ दिने चेतावनी दिएका छन्। चालू आर्थिक वर्ष पूरा हुनु 19 दिन बाँकी हुँदा सरकारले राजस्व संकलनमा लक्ष्यको 75.17% प्रगति हासिल गरेको छ। सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म 11,12,48,46,00,000 राजस्व संकलन भएको छ। सरकारले चालू आर्थिक वर्षका लागि 14,80,00,000,000 बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। बाँकी दिनमा 3,67,51,00,000,000 राजस्व संकलन गर्नुपर्नेछ। त्यसका लागि दैनिक करिब 19,34,00,000,000 बराबर संकलन गर्नुपर्ने हुन्छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व संकलनतर्फ लक्ष्यको 76.20% प्रगति भएको छ। कर राजस्वतर्फ 13,25,58,39,00,000,000 संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म 10,10,16,03,00,000,000 संकलन भएको छ। नेपाल सरकारले सऊदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सिप प्रमाणीकरण एसपीएफ प्रक्रियालाई तत्काल स्थगन गर्न सऊदी सरकारसँग आग्रह गरेको छ। सो प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र वैदेशिक रोजगारीमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले सरकारले यसो आग्रह गरेको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले नेपालका लागि सऊदी अरबका राजदूत फहदह मोहम्मद ए मिनखरसँग भएको शिष्टाचार भेटका क्रममा सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गरी नेपाली श्रमिकको भिसा प्रक्रिया यथावत सञ्चालन गर्न विशेष अनुरोध गरेका हुन्। भेटमा मन्त्री यादवले हाल सऊदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकहरू सिप प्रमाणीकरण प्रक्रिया सम्बन्धी अन्यलका कारण समस्यामा परेको उल्लेख गर्दै उनीहरूको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिना यता देखिएको बर्ड फ्लू H5N1 संक्रमण हाल तीव्र रूपमा फैलन थालेको छ। पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाका 82 स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अप्नाइएको छ। 2082 साल चैत 4 गते मोरङमा पहिलो पटक बर्ड फ्लू पुष्टि भएपछि झापा, सुनसरी, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोकसम्म संक्रमण फैलिएको हो। पशु सेवा विभागका महानिर्देशक डा रमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म 5,69,858 पक्षी नष्ट गरिएको छ। त्यस्तै 9,89,313 अण्डा र 1,954.85 क्विन्टल दाना पनि नष्ट गरिएको उनले जानकारी दिए। दाङको तुलसीपुर उपमहानगरपालिका 19-29 वर्षीय कमला खड्काउली हत्या प्रकरणमा उनका श्रीमान सहित 4 जनालाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश भएको छ। कमलाको हत्या प्रकरणमा नेपाल सरकारका लेखा अधिकृत रहेका उनका श्रीमान गोपाल ओली सहित 4 जनालाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश भएको हो। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश सरबहादुर खड्काको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। बिहिबार जिल्ला अदालत दाङको आदेशलाई बदर गर्दै गोपाल ओलीका बुबा कर्णबहादुर ओली, भाउजू टीका केसी र बहिनी पोतला ओलीलाई समेत थुनामा राख्न आदेश दिएको हो। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहिबार अन्य 3 जनालाई पनि पूर्वपक्षका लागि थुनामा राख्न आदेश गरेको हो। हौस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजनालाई बिदा दिनुहोस्। नमस्ते।
1: हाम्रो रेडियो 103.4 MHz
0: रेबिस रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना।
2: भीमेश्वर नगरपालिकामा नगर क्षेत्रभित्र रहेका घरपालुवा कुकुर, बिरालो तथा सामुदायिक कुकुरहरूमा रेबिस रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफ्नो घरमा पालिएका कुकुर, बिरालो तथा घर वरपर रहेका सामुदायिक कुकुरहरूलाई खोप लगाउन सम्बन्धित वडा कार्यालय तथा तोकिएको खोप केन्द्रमा ल्याई खोप लगाई कुकुरको टोकाईबाट लाग्न सक्ने प्राणघातक रेबिस रोगबाट बच्न र बचाउन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रसारण गरिएको छ।
0: कार्यक्रम हुने मिति र स्थान
2: 2083 साल असार 11 गते वडा नम्बर 1 वडा कार्यालय लामनागी,
0: असार 12 गते वडा नम्बर 2 पाखलती बजार दिलढुङ्गा,
2: असार 13 गते वडा नम्बर 3 र 4 नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय,
0: असार 14 गते वडा नम्बर 5 वडा कार्यालय बिसुनटोल तामाकोसी किराती साप,
2: असार 15 गते वडा नम्बर 6 ओडा कार्यालय,
0: असार 16 गते ओडा नम्बर 7 ओडा कार्यालय कुटी डाँडा,
2: असार 17 गते ओडा नम्बर 8 ओडा कार्यालय,
0: असार 18 गते ओडा नम्बर 9 ओडा कार्यालय दारे गौडा र खरीढुङ्गा।
2: थप जानकारीका लागि हिमेश्वर नगरपालिका पशु सेवा शाखा फोन नम्बर 98511 48202।
0: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत हिमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीको दोलखा।

0: समझाए हो साईला
1: अब अहिले थरी थरीका चिसो थरी थरीका कोला खोइ बता गयो धारा बता गयो
0: त्यो बोतलको पानी न त

0: ओए अब त देउता पनि बेच्छन् वन जंगल पनि बेच्छन् देवी देवराली पनि बेच्छन् यही पाराले त मान्छेले मान्छेलाई पनि बेच्छन् के रे
1: बेच्छन् मात्रै बेचिसके साइला बेचिसके हरे हरे।

0: ruiné. No, Titi Kurama Panin Sinta Gornum Porsota. Sadar Mukam Sori Kut Bata Sori Gangzanim Bata Maroiko. Amrai Chaudhari Electronics Malayama. त्यहाँ तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छन् नि सकेको नि ए हो रे त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
1: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मरमत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मरमत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
2: प्रोप्राइटर नरेन्द्र चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: बी तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश
1: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
0: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
1: जोर्नी दुखाई, नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
0: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
1: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
0: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
1: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
0: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ।
1: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0449421306।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोफाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: पेक्षा कस्तं खाल्लं दूध, पाणी मिसायको राहायचं आणि तर खांदे न.
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्क मिठो छैन. अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आउन.
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु.
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा.
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं. साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ.
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार. संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, चपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू.
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा. सम्पर्क 049-421-020.
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज.
7: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध. हाल देशभर मनसुन सक्रिय भइरहेको छ. निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, बुछिया, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे. मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं. पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं. निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं. यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं. आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं. मनसुनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं. झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं. बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान देऊ. सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ. वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ. संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ. सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो. त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ. राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी.

लौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइला लगाएको खेतको रक्षा गरिदेऊ। ठुलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सिद्धिनेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सन्हरुमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउनु हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: एक नम्बर को पासाई दुई नम्बर बसिका तीन नम्बर मागासेर भन्छौ भने के लाई तिम्रो हाम्रो बेलाई तीन नम्बर मागासेर गरी खेतको मेला दर्शन पाको बेला बोले हुन्छ हाँसेर

सानोमा ढुङ्गो नयन चाहिँ पल्टाई ठुलो ढुङ्गो गल्लाउँदै भोग्न नसकेर झन्डाई गएको खेर ठुलो ढुङ्गो गल्लाउँदै भोको पेटको रनको लाल्छ भने छानको आएको पुसार हल्लाउँदै

0: लाटेहरू खोइ बिउ लाटेहरू किन यो कोरो भएको हेर त बिउ पनि छैन यहाँ धान रोप्नलाई
1: त्यही त नि बिउ सकिसक्यो के हेरेर
2: बसेर

मिठे खाना।

मन परे कि कान्छु हातमा समय लानु छु छोड्दिन म ज्यान्दाला कुर्तिन लौबाउको खुट्टो स्वरु टाउको छोड्दिन म ज्यान्दाला।

0: बैले बिउ कटा है त
1: यता हो यता
2: पुरा लै लै लै गुरु गुरु बुझे त
0: रोपारहरूको कामै छैन अरे बिउ फाले छ भगारी बनाएको के हो पारा के यस्तो
1: छिल्लेका लाखेहरू रहेछन् हो यो बक्सीहरू त
2: यिनीहरूको त रोपाई भन्दा नि हाँसै मिठो छ
0: बरु त्यस्तै हिलै खेल्ने हो नि बरु दोहोरीबाट गीत गाएर खेलौँ न त
2: खेल्ने हो त
0: हार्यो
2: भने के
0: बाजे हो
2: म त घिच्याएर लाने हो त
0: म त लान्न हौ यस्तो बुढी मान्छेहरू त
1: घर जाँ बस्ने भए त ठिक छ
2: जित्यो भने घर जाने राजी छ नत्र तानेर लाने हो
0: म त हार्दिने हो बरु तिनीहरूलाई हराउनलाई सुटिहरूलाई लानु हो म त
1: को जान्छ र त्यसो भन्ने

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाणादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासजनक यात्राका लागि खाणादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: रेडियो fm.org.np र हाम्रो पात्रो एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। सुरुमा मुख्य समाचारका शीर्षकहरू। ओलीद्वारा मानव अधिकार आयोगसँग जेएनजी आन्दोलनको प्रतिवेदन माग। प्युठानको स्वर्गद्वारीमा आफैले चलाएको जीप दुर्घटना हुँदा उपप्रमुखको मृत्यु। कंग्रेसका नेता अभिषेक गिरी पक्राउ परेपछि मोरङ कारागारभित्र प्रदर्शन। उजुरी फर्सेट नगर्ने म्यान पावर कम्पनीको नवीकरण रोकिने। अरणीको लोकमार्ग असार 22 गतेदेखि 15 दिन राति बन्द गरिने। र केप फर्डे फिफा विश्वकपमा नकआउट चरण प्रवेश।
1: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बिकुचार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
0: अब समाचार विस्तारमा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगसँग जेएनजी आन्दोलनबारे आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको तर्फबाट एमाले नेता महेश बर्तौलाले शुक्रबार मानवाधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गराएका हुन्। अनुसन्धान प्रतिवेदन निर्णय र त्यससँग सम्बन्धित सम्पूर्ण कागजातहरू उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गरिएको बर्तौलाले जानकारी दिए। आगजनी गर्ने संवैधानिक अंगहरूलाई समाप्त गर्न उत्तेजना फैलाउने काम र राज्य इन्द्रको अनधिकृत कब्जा गर्ने कार्यमा संलग्न व्यक्तिको विषयमा आयोगको निर्णय मौन रहेको विषय उनले निवेदनमा उल्लेख गरेका छन्। साथै राष्ट्रिय मानवाधिकार आयोगको बैठक नम्बर 177 भन्ने सार्वजनिक संचार माध्यममा आएको निर्णय नम्बर 177 को सिफारिश खण्डसँग निर्णयको तथ्य खण्ड मेल नखाएको पनि निवेदनमा उल्लेख छ। प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मेनराज राणा मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ। आफैले चलाएको जीप दुर्घटना हुँदा 50 वर्षे उपप्रमुख राणा मगरको मृत्यु भएको हो। आज अपरान्ह 4:45 बजेतिर जीपमा एक्लै सवार राणा मगरको दुर्घटनामा मृत्यु भएको हो। स्वर्गद्वारी नगरपालिका दुई खाला बस्ने भन्ने स्थानमा गाड़ी दुर्घटनामा परेको प्रमुख जिल्लाधिकारी सीडीओ शान्ति राज प्रसाईले जानकारी दिए। स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लुप र 01001/00008 नम्बरको सरकारी गाड़ी आफै अनियन्त्रित भई करिब 50 मिटर तल भीरमा खसेको थियो। अरणीको लोकमार्ग असार 22 गतेदेखि 15 दिन राति बन्द गरिने भएको छ। स्तरोन्नति भइरहेको लोकमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डलाई तीव्रता दिन असार 3 सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको हो। सात समितिले सो सड़क खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म बेलुकी 7 बजेदेखि बिहान 5 बजेसम्म पूर्णत सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। तोकिएको अवधिमा रातिको समयमा एम्बुलेन्स सहित अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न दिइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए। सवारी साधन व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने समितिले जनाएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
2: छोराको उयो पनि नजिकै आइसक्यो, बच्चा भयाउनु विवाहका लागि भोज भत्याहरू टेन्ट कोर सी भाँडा साबनहरू कहाँबाट चाहिँ ल्याउने होला त
3: ए तपाईँले के पनि थाहा छैन खड्काजी तपाईँले भनेको सम्पूर्ण सामानहरू त बढिहाल्छ
0: हजुरहरूको सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक ओइटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन्ड सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
4: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कका लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
5: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश
7: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
6: के तपाईँलाई पेट दुख्ने ग्यास वा कब्जियतको समस्या छ?
7: जोर्नी दुखाई नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
6: दिदी

0: यिनीहरूमा महिनावरी तथा भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सा यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन विरिचन बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
1: त्यसै गरी जलौका अग्निकर्म शिरोधारा अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या ऋतुचर्या योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
0: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ।
1: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0449421306।
2: तपाईं यतिखेर हाम्रो रेडियो र जीटी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूसँग अवैध रकम वसुली गरेको आरोपमा विराटनगर कंग्रेसका युवा नेता अभिषेक गिरी पक्राउ परेपछि मोरङ कारागारभित्र प्रदर्शन भएको छ। मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूबाट रकम वसुली गरेको र उनीहरूको भत्ता अपचरण गरेको आरोपमा गिरी आज बिहान आफ्नै घरबाट पक्राउ परेपछि कारागारभित्र प्रदर्शन भएको हो। जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार ब्लक बीका कैदीबन्दीले गिरीको पक्षमा प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन्। गिरीमाथि सोही ब्लकका कैदीबन्दीको 13,40,000 भत्ता दुरूपयोग गरेको आरोप छ। ब्लक एका कैदीबन्दीले भने गिरी विरूद्ध प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर 10 स्थित गिरीको घरमा छापा मारेर खानतलासी गर्ने क्रममा घरबाटै पक्राउ गरेको हो। आज बिहान पक्राउ परेका उनी छाती दुख्यो भन्दै अस्पताल भर्ना भएका छन्। गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी निस्केर नेपाली कंग्रेसको राजनीतिमा सक्रिय बनेका थिए। अपहरण तथा शरीर बन्धक मुद्दामा 9 वर्ष सजाय भुक्तानपछि गिरी 2 वर्ष यता कारागार बाहिर छन्। तर कारागारभित्रको आन्तरिक व्यवस्थापन अझै उनले हस्तक्षेप गरिरहेको आरोप छ। वैदेशिक रोजगार विभागले उजुरी फर्स्युट नगर्ने म्यान पावर कम्पनीको नवीकरण रोक्ने निर्णय गरेको छ। त्यस्ता कम्पनीले आगामी साउन 1 देखि वैदेशिक रोजगारमा श्रमिक पठाउन नपाउने र उजुरी व्यवस्थापनलाई कडाईका साथ कार्यान्वयन गरिने विभागले जनाएको छ। विभागले वर्षौंदेखि थाती राखेको उजुरीलाई अन्तिम किनारा लगाउन उजुरी फर्स्युट गर्न म्यान पावरको नवीकरण नगर्ने नीति लिएको हो। विभागले यस म्यान पावर व्यवसायलाई जानकारी दिइसकेको छ। विभागमा 2057 सालदेखिका संस्थागत र व्यक्तिगत करिब 44,000 उजुरी छन्। पीड़ित श्रमिकलाई राहत तथा क्षतिपूर्तिका लागि कानूनी प्रावधान कडाईका साथ लागू गरिने र कम्पनीहरूले नियमित अनुगमन गर्नुपर्ने निर्देशन दिइएको छ। नेपाल सरकारले सउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सिप प्रमाणीकरण एसपीएफ प्रक्रियालाई तत्काल स्थगन गर्न सउदी सरकारसँग आग्रह गरेको छ। सो प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र वैदेशिक रोजगारीमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले सरकारले यस्तो आग्रह गरेको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले नेपालका लागि सउदी अरबका राजदूत फहद मोहम्मद ए मिनखरसँग भएको शिष्टाचार भेटका क्रममा सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गरी नेपाली श्रमिकको भिसा प्रक्रिया यथावत सञ्चालन गर्न विशेष अनुरोध गरेका हुन्। सुकुमवासी तथा अव्यवस्थित बसोबासीले सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरमा नहटाउन माग राख्दै प्रदर्शन गरेका छन्। होल्डिङमा रहेका उनीहरूले आज काठमाडौँको माइतीघर बबरमहलमा प्रदर्शन गरेका हुन्। सुरक्षित पुनर्स्थापना

0: मितु सहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक हटाउन नहुने उनीहरूको माग छ। सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम दिगो उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग पनि गरेका छन्। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागू औषध सहित 14 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकीबाट 5, मकवानपुरबाट 3, कैलाली र दाङबाट 2-2, सुनसरी र काठमाण्डुबाट 1-1 जना पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट लागू औषध, गाँजा, अफिम र खैरो, हेरोइन तथा चिकित्सकको सिफारिशमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। मुलुकका 11 जिल्लामा बर्ड फ्लू फैलिएपछि जनमानसमा त्रास फैलिएको छ। लाखौं लगानी गरेर पालेको पन्छीलाई बर्ड फ्लूबाट कसरी जोगाउन सकिन्छ त? अनि मानिसमा बर्ड फ्लू फैलिन नदिन के कस्ता कुरामा ध्यान दिनुपर्दछ? प्रस्तुत छ एक रिपोर्ट।
1: काठमाडौँ उपत्यका सहित मुलुकका 11 जिल्लामा बर्ड फ्लू फैलिएपछि उच्च सतर्कता अपनाउनु पर्ने भएको छ। बर्ड फ्लू पन्छीबाट पन्छी तथा पन्छीबाट मानिसमा लाग्ने रोग हो। यसलाई एभियन इन्फ्लुएन्जा पनि भनिन्छ। दाना वा पानीको माध्यमबाट यो रोगको भाइरस द्रुत गतिमा फैलिएर धेरैको ज्यान लिन सक्ने भएकोले बर्ड फ्लूलाई प्राणघातक रोग भनिन्छ। यो रोग पहिलो पटक सन् 1978 पन्छीमा र सन् 1957 मानिसमा देखिएको हो। बर्ड फ्लू खोकीको संक्रमण जस्तै हो। यो रोगको भाइरस कुखुराको मासु, प्वाखु, सिंगान, यारो, सुली, दाना, अण्डा तथा क्रेटु, दाना राखेको बोरा आदिको सम्पर्कबाट मानिसमा सर्न सक्छ।

0: साबुन पानीले हात धुनु चिकित्सकहरूले सुझाव दिएका छन्। चरा मरेको वा बिरामी भएर बसेको ठाउँमा टेक दवा छुँदा पनि संक्रमण हुन सक्ने भएकोले आफूले लगाएको जुत्ता, छोएको कपडा वा लट्ठीलाई पनि तत्काल साबुन पानीले धुनु पर्नेछ। 74 डिग्रीसम्म पकाउँदा बर्ड फ्लूको भाइरस मर्ने भएकाले राम्ररी नपाकेको मासु कहिले नखान आग्रह गरिएको छ। अण्डा खाँदा समेत पहिलो भाग सारो हुने गरी राम्ररी पकाएर मात्र खानु पर्नेछ। सरसफाईमा ध्यान दिन कुनै पनि वस्तु छोएपछि आँखा, नाक, मुख भित्र औंला नहाल्न र तत्काल हात धुने बानी बसाल्न चिकित्सकहरूको सुझाव छ। बर्ड फ्लू चराबाट मान्छेमा र मान्छेबाट मान्छेमा पनि सर्ने भएकाले आफूलाई रोग लागेको शंका भएमा धेरै भीड़भाड़ भएको ठाउँमा जानु हुँदैन। अंक माल वा चुम्बन गर्ने, आफूले लगाएका कपड़ा गहना अरूलाई दिने जस्ता कार्य गर्नु हुँदैन। बर्ड फ्लू लागेको मान्छेमा ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती तथा पेट दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिएमा तथा बिरामी पंक्षीको सम्पर्कमा आएका व्यक्तिलाई तत्काल अस्पताल लैजानु पर्दछ। रोगका लक्षण देखिएमा अस्पताल गएर चिकित्सकको सल्लाह बमोजिम भाइरस विरूद्ध औषधि खानु पर्दछ। लक्ष्मी थामी, हाम्रो रेडियो चरिको।
1: धनुषाको जनकपुर उपमहानगरपालिका 9 स्थित थापा चौकमा रहेको एक होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका 4 का 20 वर्षीय अमन यादव र हंसपुर नगरपालिका 6 सोनिगामाका 18 वर्षीय सुधीर मुखिया रहेका छन्। आज दिउँसो होटलमा खाना खान गएका दुई युवकसँग हात हतियार रहेको गुप्त सूचनाको आधारमा ओडा प्रहरी कार्यालय मुजलियाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निमित्त प्रवक्ता मनोज यादवले जानकारी दिए। यादवका अनुसार उनीहरूको साथबाट एउटा पेस्तोल, त्यसको एउटा म्यागजिन, 9 MM केएफ लेखिएको एउटा गोली र 7.65 MM केएफ लेखिएका 3 वटा गोली बरामद गरिएको छ। बरामद गरिएको हात हतियार तथा गोलीसहित दुवैजनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्डरडग टोलीको रूपमा उदाएको केप भर्डे फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणका तीनै खेलमा शानदार प्रदर्शन गरेको केप भर्डेले पहिलो सहभागितामा नै नकआउट चरणमा पुगेको चर्चा कमाएको छ। केप भर्डेसँगै जारी विश्वकपमा डेब्यू गरेका कुराकाओ, जोर्डन र उज्बेकिस्तान भने समूह चरणबाट नै बाहिरिएका छन्। समूह चरणको पहिलो खेलमा विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोक्दै शानदार शुरूआत गरेको ब्लू स्टार टोलीले दोस्रो खेलमा दुई पटकको च्याम्पियन उरुग्वेलाई 2-2 को बराबरीमा रोक्दै सनसनी मचाएको थियो। समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेको केप भर्डे अपराजित रहँदै नकआउट चरण पुगेको हो। केप भर्डे फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।
3: पशु सेवा कार्यालय दोलखाको सूचना।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक, कृषक, व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
3: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
3: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
1: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
3: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा

0: लगायतका निसंक्रामक औषधि राखिएको फुटबाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्ने।
1: खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने।
0: खोरभित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
1: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
0: मरेका पक्षीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
1: पक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने। नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
0: पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य

0: पशु सेवा कार्यालय दोलखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै

0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त। कतै बारी लैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन? त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके हो नि?
3: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिपेमा।
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्य तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी। बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचौक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबुटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
1: भुवन सापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
0: पशु सेवा कार्यालय दोलखाको सूचना।
3: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
0: हाल बागमती प्रदेशको काठमाडौँ काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
3: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
0: पञ्चीफममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
3: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
0: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
3: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्ने,
0: खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने,
3: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
0: फार्म परिसर भित्र कुकुर बिरालो मुसा लगायतका अन्य पशु पक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने,
3: मरेका पक्षीलाई यथा सक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने,
0: पक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने,
3: पक्षी तथा पक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने,
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने,
3: अकस्मात धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
0: सतर्क बनौ, बर्ड फ्लूबाट आफू आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
3: पशु सेवा कार्यालय दोलखा।

अहिले तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँहरूले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामीले स्वर सम्राट गायक नारायण गोपालको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: के तपाईँ चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
1: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा,
0: आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा,
1: यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि,
0: परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ।
1: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक,
0: सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45।
1: काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
0: आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बिकुचार, सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
1: धुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
2: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: चौबिसै घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: चौबिसै घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: चौबिसै घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीसी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0 49 4 12 0 20।
1: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
4: तपाई यतिखेर हाम्रो रेडियो मार्फत गायक नारायण गोपालको स्वरमा सजिएको गीत संगीतहरू सुनिरहनु भएको छ।

0: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो गायक नारायण गोपालको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जफे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।

आवाज तिनीहरुको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: आफै नै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: नालडुंगा कृषि तथा बीउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुंगा कृषि तथा बीउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: पस सेवा कार्यालय दोलखाको सूचना।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
0: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
0: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
1: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
0: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुटबाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
0: खोर भित्र प्रवेश गर्दा छुट्टे बुट र एप्रोन प्रयोग गर्ने।
1: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
1: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
0: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
1: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
1: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
0: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: पशु सेवा कार्यालय दोलखा।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर चोरी बाहिर जानु पर्दा वा राति सुत्ने अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चालचलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईँहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियोको